एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक फरक सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्।
3: यस वर्ष महान चाड दशैं तिहार छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ किनभने गत वर्षको तुलनामा महँगी उहातै बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% रहेको छ।
2: पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित छ। नेकपा एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक शनिबार बिहान 9 बजे बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। शनिबार 4 बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि सारिएको हो।
3: नेपाल चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख रूपियाँसम्म लिएका थिए। गाउँमा 2 करोड़ रूपियाँको कारोबार भएको थियो। यस वर्ष त्यसभन्दा बढ़ीको बन्दा उत्पादन भएको थियो।
2: भदौ 10 गतेको विनाशकारी बाढ़ीले 1 दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याए पनि नेपालले विद्युत निर्यात भने यथावत राखेको छ। विद्युत प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 5,09,24,61,282 रूपियाँ बराबरको विद्युत निर्यात भएको छ।
3: पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो।
2: नेपाल फिन्स्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन्। लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको अनुभवी व्यक्तित्व हुन्।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताएका छन्।
2: प्राकृतिक विपद र जलवायुजन्य जोखिमका कारण जलविद्युत आयोजनाको लागत र जोखिम बढ़दै गएपछि त्यसको असर न्यूनीकरण गर्न गरेको लगानीको आधारमा जलविद्युत आयोजनाको अनुमति पत्र अवधि बढ़ाउन एक संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले गठन गरेको रसुवा बाढ़ी पश्चात अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमितिले जलवायुजन्य जोखिम न्यूनीकरणमा गरिएको लगानीलाई आधार बनाएर पुरानो तथा नयाँ जलविद्युत आयोजनाको अनुमति पत्र अवधि 10 देखि 20 वर्षसम्म थप गर्नुपर्ने सुझाव दिएको हो।

0: पाको एकमात्र डिटिएल सेवा डिस्क हो डिस्क हो खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसहा पथ काठमाडौँ
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर अमेरिकामा 3 वटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्
4: अब खेल खबर एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव 20 एसियाली खेलकुद एसियाड शनिबार जापानको आइची नागायोमा भव्य उद्घाटनसँगै औपचारिक रूपमा शुरू भएको छ जापानको नागोया शहर स्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित उद्घाटन समारोहमा एसियाका 45 राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाड़ीले मार्च पास गरेका थिए
3: अब विचार विश्लेषणको पालो सम्पन्नताको छोटो बाटो शीर्षकमा डाक्टर प्रेमराज नेउपानेको विचार गोर्खा पत्रमा छापिएको छ प्रकृतिले दिएको खनिज द्रव्यको विशाल भण्डार हामीसँग छ यो अनमोल सम्पदातिर राज्यको ध्यान जान सकेको छैन राज्यले खनिज उत्पादनलाई पहिलो
5: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
7: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी सम्पर्क नम्बर 98525557
10: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 4 गते आइतबार, सेप्टेम्बर 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूघाखोकी र ज्वरो, सड़क बगाएपछि कोहिँदै करोड़ौंको तरकारी। पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
1: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3000 भन्दा बढ़ी ओडामा अधिवेशन, एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजनाको अवधि 15 वर्ष।
1: बंगलादेशमा विद्युत निर्यातको रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयक ल्याउँदै।
0: र जापानमा शुरू 20 एसियाली खेलकुदमा कराँतेतर्फ आज एसएका गुरूङले खेल्दै नेपाली क्रिकेट टोलीको विदाई, तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न 3 देशको भ्रमण गर्न लागेको प्रसंग।
1: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। त्यसक्रममा वहाँले भोटिकोसी विपद पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वाग्ले 12-देखि 13 असोजमा कतारको दोहामा हुने एसियन छलफलमा जाने र बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबी बैठक तथा त्यस क्रममा हुने द्विपक्षीय बैठक भेटवार्तामा नेपाल जलवायु विपद जोखिम उच्च रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लगायत बारे पनि वाग्लेले कुराकानी गर्ने तयारी समेत गर्नुभएको छ। 10 भदौमा भोटेको त्रिशुली नदी प्रणालीमा आएको बाढ़ीपछि सरकारले विपदमा जलवायु परिवर्तनको भूमिका बारे वैज्ञानिक प्रमाण र तथ्याङ्क अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। हालै गरिएको वैज्ञानिक अध्ययनले 10 भदौमा भत्किएको हिम नदी तथा चट्टानको संरचना स्थिर बनाउन जलवायु परिवर्तनले सम्भवतः योगदान गरेको देखाएको छ, तर त्यसलाई विपदको एकमात्र कारण भन्ने पहिचान गरिएको छैन। सरकारका पछिल्ला तथ्याङ्क अनुसार विपदमा कम्तीमा 1403 जनाको मृत्यु भएको छ भने 6150 जना अझै बेपत्ता छन्। प्रारम्भिक सरकारी मूल्यांकनले विपदबाट 4.8 खर्ब रूपियाँ बराबरको क्षति तथा आर्थिक नोक्सानी भएको समेत अनुमान गरेको छ। त्यस्तै अमेरिकाको भ्रमण पनि हुने निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा पनि हुँदैछ। त्यहाँ पनि वाग्ले जाने तयारी भएको बताइएको छ।
0: यसैबीच भोटेकोशी त्रिशुली नदीमा 10 भदौमा आएको हिम बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म 88 जना झाडा पखाला देखिएको छ भने 270 रूघाखोकी र ज्वरो देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 फर्किसकेका छन्। 30 अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरहरूमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले बताएको छ। बाढ़ीपछि डेंगीको पनि जोखिम हुन्छ। डेंगीबाट बच्नको लागि कस्तो सावधानी अपनाउने? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएमसँग भन्नुभयो,
3: डेंगीबाट बच्नको लागि खास गरी अब लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने हो। कपड़ा पूरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढ़ीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेंगू फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुल्टीमा पानी जमेको हुनै पर्छ।
0: रसुवाको भटेकोशी नदीमा आएको लेदो सहितको बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत कार्य जारी रहेको बेला मृत्यु हुनेको संख्या भने 1411 पुगेको छ भने 5875 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझसम्मको अवस्था समेटेर सार्वजनिक गरेको 29 स्थिति प्रतिवेदन अनुसार हालसम्म 13784 जनाको उद्धार भइसकेको छ। उद्धार गरिएका शव मध्ये 336 महिला, 549 पुरूष र 526 आंशिक मानव अंग रहेका छन्। हालसम्म 1292 शव जमीनमुनि सुरक्षित भण्डारण गरिएको छ भने 110 शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको पनि प्राधिकरणले बताएको छ। डीएनए परीक्षणका लागि मृतकतर्फ 1286 र आफन्ततर्फ 1991 नमूना संकलन भइसकेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकुशीमा 1949 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त भएका छन्। भारत, सिंगापुर, कोरिया र चीनका गरी 42 जना विदेशी विधि विज्ञान विशेषज्ञ दुवै प्रयोगशालामा खटिएको पनि प्राधिकरणले जानकारी दिएको छ। घोष तथा उद्धारको केन्द्रबिन्दु जलविद्युत आयोजनाका सुरुङहरूलाई बनाइएको छ। माथिल्लो त्रिशुली 1 को हाकुबेसी स्थित अडिट 3 सुरुङभित्र ग्राइण्डर, ग्यास कटर र रोटरी रेस्क्यू सञ्चालन गरी फलाम काटेर करिब 2000 मिटरसम्म सुरुङ खुला गरिएको छ, जहाँबाट 31 शव निकालिएको पनि प्राधिकरणले बताएको छ। तीमध्ये 13 शव असो 4 गते त्रिशुली लैजाने योजना छ। नेपाली सेनाको हवाई साधनबाट एक्साभेटरको बढ़ी आयोजना स्थलसम्म पुर्याइएको पनि जानकारी दिएको छ। 24 होल्डिङ सेन्टरमा 1342 जनाले त्यहाँ आश्रय लिइरहेको पनि प्राधिकरणले बताएको छ। पृथ्वी राजमार्गको मुगलिन मलेखुस खण्डमा कृष्ण भीरमा असोज 1 गते बिहान 6 बजेदेखि दुईतर्फ यातायात सञ्चालन भइरहेको जनाइएको छ। ज्यामिरे घाट चौकी भीरमा असोज 1 गते बेलुका अवरूद्ध भएको यातायात भोलिपल्ट बिहानैबाट सञ्चालनमा ल्याइयो भने शीतल बजार कृष्णभीर क्षेत्रमा हार्ड रक ब्लास्टिङका लागि नेपाली सेनासँग समन्वय गरी काम भइरहेको पनि प्राधिकरणले बताएको छ।
1: फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 7 असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरू 10-25% छूट दिने गरी प्याकेज घोषणा गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले उडानलाई दिगो बनाउन के कसरी अघि बढ़न सकिन्छ भन्ने विषयमा सरकारवाला तथा पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाइ दुबईको उडान मार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई यो छूट प्रदान गरिने समेत घोषणा

0: सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेपछि अरू नेताहरूले असन्तुष्टि जनाएका छन्। पूर्व उपमहासचिव प्रदीप गिमालीले तयार पारेको प्रतिवेदन हिजो बसेको कार्यदल बैठकमा पेश गर्नुभएको हो। ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाउनुभयो। परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत कार्यशैलीगत व्यवहारगत र आचरणगत सुधारका विषयहरू समेटिएका छन्। कार्यदलको समीक्षा र सिफारिश शुद्धिकरण सुदृढ़ीकरण र रूपान्तरणका लागि 39 संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेश गर्दै प्रतिवेदनमा उहाँसँग फरक नेतृत्व क्षमता रहेको पनि देखाउन खोजिएको छ। महासचिव पोखरेलले पेश गरेको 65 पन्नाको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठकका लागि 29 पन्नाको प्रतिवेदन पनि पेश गरिएको छ। अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा फुटाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभयो। 15 संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा 10 महाभारत लड़ेर आजको अवस्थामा आइपुगेको दावी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने दावी गर्नुभयो। यसैबीच कांग्रेसमा कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,396 वडामा अधिवेशन सम्पन्न गरिएको छ। संस्थापन अधिवेशनमा हुमिदा देउबा समूह प्रक्रिया भन्दा बाहिर देखिएको छ। शेरबहादुर र शेखरको क्षेत्रमा अधिवेशन नभएको रिपोर्टहरू प्राप्त भएका छन्। मोरङ 6 अन्तर्गत ओडामा शनिबार अधिवेशन हुन सकेन। नेता डाक्टर शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो। शनिबार रोकिएको अधिवेशन आज हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता दिल्ली बहादुर कार्कीले बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा चलचित्र निर्माता र कलाकारको आकर्षण पश्चिम नेपालमा
2: यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुशीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, व्यवसायीहरू उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि

0: उपयुक्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा लुम्बिनी प्रदेश लोकसेवामा बढ़दो आकर्षण, एक वर्षमा 1164 पदका लागि 89031 दरखास्त शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिका कर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि शीर्षकमा पनि खबर प्रकाशित छ भने नयाँ पत्रिकाले थामीको परिवारलाई 30 महिनाको बेसिक तलब उपलब्ध गराउने भएको छ। त्यस्तै बेपत्ता पत्रकारका परिवारलाई महासंघले जनै 1,00,000 रूपियाँ सहयोग गर्ने पनि भएको छ। दश भदौको भोटीकोशी बारीमा बेपत्ता नयाँ पत्रिका कर्मी टेकराज थामीको हिजो अन्त्येष्टि गरिएको छ। 24 दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार आफन्तजनले तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाएर थामी संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको हो। त्यस्तै भित्रपृष्ठमा करेन्ट लागेर मर्यो जंगली हात्ती रोनाल्डो शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। बंगलादेशमा नेपाली बिजुली निर्यातका लागि नयाँ सहमति बनाउन भारतले ढिलाई गरेको छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न स्रोतका अनुसार देखाइएको 24 मेगावाटको बिजुली र 24 मेगावाटको त्रिशुली र 22 मेगावाटको चिलिमे जलविद्युत केन्द्र 10 भदौको भोटेकोशी बारीले बगाएसँगै बंगलादेशतर्फको विद्युत निर्यात ठप्प छ। त्यस लगतै थप नयाँ 2 परियोजनाको विद्युत बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत प्राधिकरणले भारतलाई पत्र पठाएको थियो, तर अहिलेसम्म भारतले सहमति भने दिएको छैन। भदौमा 6,35 अर्ब विदेशी लगानी प्रतिबद्धता शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रदेश सरकारसँग सूचीकृत भएन कोशिका पर्यटकीय होटल शीर्षकको खबर पनि छ। त्यस्तै पोखरा विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान हुने शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
4: अन्नपूर्ण पोस्ट दैनिकमा एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा देवचन्द्र भट्टले नुवाकोटबाट लेख्नु भएको खबर छापेको छ। भोटेकोशी बारीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि प्रभावितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। विपद व्यवस्थापन प्राधिकरणले नगद राहत दिने र होल्डिङ सेन्टरमा बस्न नचाहनेहरूका लागि राहतको व्यवस्था गर्ने बताएपछि होल्डिङ सेन्टर छोड्नेहरूको संख्या बढ़िरहेको हो। भित्रीपन्नामा बाढ़ीले सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी शीर्षकमा हेमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छ। नेपाल चीन सीमा नाकाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख सम्म लिएको थियो। अर्को खबर मलेसियाको एफडब्ल्यूसीएमएस प्रकरण अन्तर्गत 25 म्यान पावर कम्पनीमाथि छानबिन शुरू भएको बारेमा पनि खबर छापिएको छ। अजबी पौडेलले यो खबर लेख्नु भएको हो। गोर्खापत्र दैनिकमा पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। शिक्षा विधेयकका लागि कार्यदल गठन गरिएको पनि खबर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले 7 सदस्य मस्यौदा कार्यदल गठन गरेको हो। भित्री पन्नामा कृत्रिम जलाशयबाट सिंचाई सुविधा शीर्षकमा दाङबाट लेखिएको खबर छापिएको छ। हुम्लाबाट 2 करोड़को स्याउ निकासी भएको बारेमा पनि खबर छ। दक्षिणी हुम्लाबाट 2 करोड़ भन्दा बढ़ी मूल्यको स्याउ निकासी भएको हो। हालसम्म 2 करोड़ 16 लाख रूपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभएको छ। तरकारीले पायो भाउ शीर्षकमा नेपालगंजबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकमा छापिएको छ। आर्थिक कारोबार दैनिकमा कार्बन व्यापार नियमावली संशोधन भएको, व्यापारमा कडाई, आयोजना अवधि 15 वर्ष पुर्याइएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा अडान र आदेशको बीचमा आईजीपी कार्की शीर्षकमा खबर लेखिएको छ। प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनैतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबावका बीच कार्की हुनुहुन्छ। असहमति जनाउने, निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उहाँका अडान अन्तत सम्झौतामै टुंगिने गरेको उल्लेख गरिएको छ। गौरव पोखरेलले यो खबर लेख्नु भएको हो। संविधान दिवस कार्यान्वयनको संकल्प संशोधनको बहस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। अन्तरिम आदेशको टुंगो नलाग्दासम्म संविधान संशोधनको बाटो रोकिन्छ कि रोकिँदैन शीर्षकमा कृष्ण बहाब र अजय सिंह महराले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावलीको नियम 140(11) सहित नियम 259 अर्को आदेश नभएसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि अन्तिम आदेश नआएसम्म संविधान संशोधन प्रक्रिया के हुन्छ भन्ने प्रश्न खड़ा भएको उल्लेख गरिएको छ। भित्री पन्नामा ढुंगे बेत्रावती सड़क दलदल र भीरले ट्रयाक खोल्न कठिन शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बाढ़ी आएको 24 दिन बित्दा पनि रसुवा, नुवाकोट र धादिङ सदरमुकाम अझै सड़क सम्पर्कमा नजोडिएको उल्लेख गरिएको छ। ग्यास अभावले रेस्टुरेन्टका मेनू कटौती गरिएको, चिया पसलमै चिया नपाइएको बारेमा पनि प्रकृति दहाल र समर्पण श्रीले खबर लेख्नु भएको छ।
5: साझा खबरमा अब विदेशका खबर। रूसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निश्चित सूची व्यापक रूपमा विस्तार गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तीमा युरोपेली संघका संस्था सदस्य राष्ट्र तथा रूस विरोधी गतिविधिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको हो। मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति, रूसको क्षेत्रीय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रूस विरूद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति वा तेस्रो मुलुकसँग रूसको सम्बन्धमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिलाई समेत समावेश गरिने बताइएको छ। यता रूसले युक्रेनबाट गैर कानूनी रूपमा गाभेको दावी गरिरहेका क्षेत्रमा बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ। क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढ़ाएको यस कदमले युक्रेनले कड़ा विरोध गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। कंग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा तथा रक्षा क्षेत्र, रूसी अधिकारी र मस्को प्रतिबन्ध छल्न प्रयोग हुने पानी जहाजलाई लक्षित गरिएको छ।
4: साझा खबरमा अब खेल खबर। जापानको नागोया शहरमा भव्य समारोहका बीच 20 एसियन खेलकुद प्रतियोगिता एसियाडको हिजो उद्घाटन भएको छ। मिजुहो एथलेटिक्स संघशालामा जापानका सम्राट नारु हितोले उद्घाटन गर्नुभयो। समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको प्रिन्स आकिशिनो उपस्थित हुनुहुन्थ्यो। यसैगरी 20 एसियाड आयोजक कमिटिका अध्यक्ष ओहोमुरा हिदेइकी, ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका शेख बिन ओजन जो अन बिन हमाद अल थानी लगायतको पनि उपस्थिति रहेको थियो। नेपालको यस पटक स्वर्ण पदकको आशा गरिएको खेल कराते पनि हो। यसमा पनि करातेमा 68 केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरूङको खेल आइतबार आज छ। पछिल्लो संस्करणमा उहाँले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाउनु भएको थियो। नेपालले जापानको नागोया र आइची शहरमा शनिबारदेखि आधिकारिक रूपमा 20 एसियाली खेलकुद एसियाडमा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ। यही दुर्लभ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली जापानमा छ। यो अभियान 3 वर्षदेखि शुरू भएको थियो। नेपाल क्रिकेट संघ क्यानले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले आगामी 9 कार्तिकदेखि 5 मंगिरसम्म त्रिवे क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुने जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल कार्तिक 9 गते दिउँसो 4:30 बजे हुनेछ। पछिल्लो सिजनमा लुम्बिनीले लगातार 2 पटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो। ज्ञानले दोस्रो संस्करण प्यारापेट सहित फ्लड लाइटमा आयोजना गरेको थियो। दुई संस्करण पूरा भइसक्दा एनपीएलमा डीआरएसको चर्चा पनि चलिरहेको छ। ज्ञानले दोस्रो संस्करणमै डीआरएस प्रविधि राख्ने कसरत गरेको थियो तर त्यो सम्भव भएन। यसपटक त्यो संस्करणमा डीएसआरको सम्भावना भएको ज्ञानले जनाएको छ।
5: पश्चिम नेपालका दर्शक खोज्दै निर्देशक निर्माताको निरन्तर भ्रमण र संवाद रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब पश्चिम नेपालमा चलचित्रको बजारको कुरा। नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ। चलचित्र प्रदर्शन अघि पछि प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष संवादका लागि निर्माण टोलीहरू नेपालगंज सहित पश्चिम नेपालका विभिन्न शहरमा पुग्न थालेका छन्। त्यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यसपटक भने नेपालगंजबाटै गरिएको छ।
7: नेपालगंजमा अहिले दुईवटा सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगंज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको चलचित्रका निर्माता र कलाकारको गतिविधिबाट भन्न सकिन्छ। असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र बा एक योद्धाको विशेष प्रदर्शनी नेपालगंजमा गरिएको छ।
8: नमस्ते नेपालगंज, आर यू रेडी टु वाच द मुभी?
7: चलचित्रको नियमित प्रदर्शन अघि विशेष प्रदर्शन गर्ने र दर्शकहरू पनि विशेष व्यक्तित्व रहने अभ्यास सामान्यतया काठमाडौँमा देखिन्थ्यो, तर पश्चिम नेपालका दर्शकले नेपाली चलचित्रलाई दिएको माया र साथका कारण पनि नेपालगंजमा आफूहरू आएको निर्देशक तथा चर्चित संगीतकर्मी हरिलम्साल बताउनुहुन्छ।
9: नेपालगंजका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिएँ। वास्तवमा यो खाले माया सदैव नेपाली चलचित्रले पाइरहोस्। अझ खुसीको कुरा, यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
7: नयाँ नेपाली चलचित्र प्रदर्शन अघि र पछि पनि प्रचार प्रसारका लागि कलाकार निर्माता तथा निर्देशकको टोली नेपालगंज दाङ धनगढ़ी लगायतका पश्चिम नेपालका शहरमा अनिवार्य रूपमा पुग्ने गरेका छन्। कलाकार दिव्यदेव पन्त:
10: धेरै जस्तो प्रिमियरहरू यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरूरी छ, दर्शकसँग जोड्न जरूरी छ।
7: बाँकेमा, धनगढ़ीमा र दाङमा सिनेमा घर छन्। अभिनेत्री सुहाना थापा पश्चिम नेपालका दर्शकको माया बिर्सन नसकिने बताउनुहुन्छ।
11: गर्व फिल भइरहेको छ किनभने र यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
7: काठमाडौँ उपत्यका बाहिर नेपालगंजमा चलचित्रको भव्य प्रिमियर हुनु सकारात्मक र उत्साहजनक रहेको चलचित्र हल सञ्चालक बताउँछन्। नेपालगंज सिने रोयलका सीईओ रितेश श्रेष्ठ:
12: राम्रो मौका पनि हो हामीले आफ्नो ठाउँलाई प्रस्तुत गर्न। हामी पनि छौँ बाहिर, भ्यालीभन्दा बाहिर चाहिँ यसरी नेपालमा चाहिँ भएको छैन। यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्णबहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ। धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
7: नेपालगंजमा चलचित्र हेर्न सुर्खेत, बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, सीआईएन रेडियो, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके।
4: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूगाखोकी र ज्वरो सड़क बगाएपछि कुहिँदै करोटौंको तरकारी। पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
4: कांग्रेस 15 महाधिवेशन।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Shankhuwa Sabha 95.5 MHz.
4: भन्छन् वर्तमान संविधान प्रति सरकार प्रतिबद्ध छ। बाढ़ी प्रभावित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट थप 11 शव भेटियो, खोजी कार्य अझै जारी। परराष्ट्र मन्त्री खनाल राष्ट्रसंघीय महासभामा भाग लिन आज अमेरिका जाँदै पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री वाग्ले पनि अन्तर्राष्ट्रिय सहयोगबारे बहुपक्षीय मञ्चमा छलफल गर्न विभिन्न मुलुकको भ्रमणको तयारीमा। साउदी अरेबियाको विभिन्न स्थानमा हवाई आक्रमण हुन सक्ने भन्दै आपतकालीन सतर्कता जारी। र एसियाली खेलकुदको महाकुम्भ एसियाड औपचारिक रूपमा शुरू, नेपालबाट पदक आशा गरिएकी एरिका गुरूङको प्रतिस्पर्धा आज।
5: दैनिक रू 197मा रू 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: नमस्कार, कान्ति पौडारीका साथमा सुनिता र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
7: 2072 साल असोज 3 गते संविधान सभा मार्फत घोषणा भएको संविधानले 11 वर्ष पूरा गरेको छ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिका रूपमा दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो विवादपछि नेपालको संविधान 2072 जारी गरेको थियो। यसैबीच हिजो विभिन्न कार्यक्रम गरी संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ। संविधान घोषणा भएको दिन असोज 3 गते वर्षेनी संविधान दिवस मनाउँदै आइएको छ। संविधान कार्यान्वयनमा आएको एक दशक पार गर्दै गर्दा कतिपय प्रावधानमा नागरिकले असन्तुष्टि जनाउँदै आएका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका संकल्प पूरा हुने बताएका छन्। संविधान दिवस एवं राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति कार्यालयमा हिजो आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाइ थियो। राष्ट्रपति पौडेलले संविधान कागजमा लेखिएका शब्द वा वाक्य संग्रहको लिखित दस्तावेज मात्र नभई यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि भएको बताएका छन्। आजको दिन विपदको पीड़ासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको उनले बताएका छन्। समारोहमा उच्च पदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
4: प्रधानमन्त्री नरेन्द्र शाहले वर्तमान सरकार विद्यमान संविधान प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। उनले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो कागज मात्रै हुने बताए। उनले भने
8: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिष्ठात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हो। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो शुरूआत हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्।
4: सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको उनको दावी थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनैतिक अभ्यासका आधारमा यसको परिमार्जन र संशोधन हुन सक्ने बताएका हुन्। उनले संविधान अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गरेका छन्।
7: रसुवाको भोटेको सीमा भदौ 10 आएको बाढ़ीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका कामदारको खोजीका क्रममा सुरूङबाट 11 शव निकालिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरूङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा 30 शव फेला परेका हुन्। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले हिजो 30 शव बाहिर निकालेको हो। बाहिर निकालेका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाइनेछ। बाढ़ीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि सुरूङ तथा आयोजना स्थलमा उद्धार टोली परिचालन गरिएको छ। प्रवक्ता बस्नेतका अनुसार सम्पर्कविहीन अन्य व्यक्तिको खोजी कार्य जारी छ।
4: संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वमा एक टोली आज अमेरिकाको न्यूयोर्क शहर प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भोलि अमेरिका पर्सी बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई सेप्टेम्बर 24 सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री खनाल सँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बैजनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर 26 काठमाडौँ फर्कने कार्यक्रम छ भने परराष्ट्र मन्त्री खनाल त्यसको 3 नेपाल आइपुग्नेछन्।
7: यसैबीच भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने भएका छन्। त्यसक्रममा उनले भोटेको सी विपद पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने भएका हुन्। वाग्ले 12-13 असोजमा कतारको दोहामा हुने एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क एआईआईबीको बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुँदैछन्। नेपाल एआईआईबीको संस्थापक सदस्य हो र विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबीको बैठक तथा त्यसक्रममा हुने द्विपक्षीय भेटवार्तामा नेपाल जलवायु जन्य विपदको उच्च जोखिममा रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लागतबारे वाग्लेले कुरा उठाउने तयारी गरेका छन्। वाग्लेले भारतीय समाचार संस्था एएनआईसँग भनेका छन्, म दोहा जाँदैछु एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्कका लागि। त्यसपछि म अमेरिकाको न्यूयोर्क र वाशिङटन डीसी जानेछु र विश्व ब्याङ्क तथा संयुक्त राष्ट्रसंघसँग कुरा गर्नेछु। अमेरिकाको भ्रमण भने अझै निश्चित भइ नसकेको उनले दि पोस्टलाई बताएका छन्। अमेरिकामा वाग्लेले विश्व ब्याङ्क र संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग छलफल गर्ने तयारी रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्याङ्क समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा हुँदैछ। वागले सो बैठकमा सहभागी हुने तयारीमा छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुर आदिमा अब बाँकी प्रसंग इजरायलको कृषि र घर आधारित स्याहार सुसार केयर गिभर क्षेत्रमा जाने श्रमिकले भुक्तानी गर्नुपर्ने सेवा शुल्क सम्बन्धी प्रावधानमा सहमति जुट्न नसक्दा दुईवटा प्रोटोकलले अन्तिम रूप लिन सकेको छैन। कृषितर्फ करिब 1,93,000 रूपियाँ र घरेलुतर्फ करिब 3,25,000 रूपियाँ सेवा शुल्क तिर्नुपर्ने इजरायलको प्रस्ताव छ। इजरायलमा वैदेशिक रोजगारीका लागि कृषि र केयर गिभिङ मा जाने नेपाली श्रमिकले इजरायलको अधिकृत निजी एजेन्सी म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने सेवा शुल्कको विषयमा नेपालले असहमति जनाएको हो। इजरायलले नेपाललाई पठाएको प्रोटोकल कृषि र घरेलु केयर गिभिङलाई कार्यक्षेत्रमा पठाउने जिम्मेवारी इजरायली म्यानपावर कम्पनीको रहने हुँदा सेवा शुल्क तिर्नुपर्ने प्रस्ताव राखेको छ। त्यसमा सरकारी संयन्त्र मार्फत नै श्रमिकको छौट र पठाउने हो। तर इजरायलमा पुगिसकेको श्रमिकलाई तोकिएको कृषि फार्म वा घरमा पुर्याउने र आवश्यक व्यवस्थापन गर्ने जिम्मेवारी भने इजरायलको म्यानपावर कम्पनीलाई तोकिएको छ। सेवा शुल्क सम्बन्धी बाहेकको हवाई टिकट, स्वास्थ्य परीक्षण शुल्क, अंग्रेजी भाषा परीक्षा, भिजा, श्रम र बीमासँग सम्बन्धित शुल्कहरू श्रमिकले नै बिहोर्नुपर्नेछ। इजरायलमा निजी एजेन्सीले विदेशी श्रमिकबाट सेवा शुल्क लिने कानूनी व्यवस्था रहेको भए पनि नेपालले आफ्नो श्रमिक भर्ना नीतिसँग मेल नखाने शुल्क सम्बन्धी प्रावधान स्वीकार गर्न मानिरहेको छैन।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशन शुरू भएको छ। महाधिवेशन अन्तर्गत हिजो 35 जिल्लाहरूमा ओडा अधिवेशन भएको बताइएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अन्य 39 जिल्लाहरूमा आज ओडा अधिवेशन हुनेछ। भोटेकोशी नदीको बाढ़ीबाट प्रभावित 3 जिल्लामा भने सोमबार र बुधबार ओडा अधिवेशन हुने बताइएको छ। आजसम्म देशभर जारी रहने ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कंग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा समितिमा निर्वाचन हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। निर्वाचन समितिका अनुसार कंग्रेसको 15 महाधिवेशनमा 9,25,000 बढ़ी क्रियाशील सदस्यहरूले भाग लिँदैछन्।
0: नेपाली फिल्म कर्मीहरू दशैं तिहार, तीज र नयाँ वर्ष जस्ता चाडपर्वको लामो विदालाई दर्शकको चाप र राम्रो व्यापारको सम्भावनाका कारण प्रदर्शनको उपयुक्त समय मान्छन्। तर एउटै मितिमा धेरै फिल्म जुद्दा बजार विभाजित हुने र कुनै पनि फिल्मले अपेक्षित व्यापार गर्न नसक्ने जोखिम भने बढ़दो छ। फिल्मको सफलता चाडपर्वमा मात्र निर्भर नहुने भन्दै निर्माताहरूले बलियो विषयवस्तु, प्रभावकारी प्रचार प्रसार र सामाजिक सञ्जालको सदुपयोगलाई पनि निर्णायक मानेका छन्। कान्तिपुर कर्मी समर्पण श्रीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: माघ 2082 दीपक राज गिरी र दीपाश्री निरौलाले फिल्म छमाया छपक्कै 2 निर्माण घोषणा गर्दा नै प्रदर्शन मिति दशैं तय गरिएको थियो। यो फिल्म आगामी 30 असोजमा फूलपातीको दिन रिलीज हुँदैछ। त्यो दिन छमाया छपक्कै 2 मात्र होइन, अरू 3 फिल्म पनि प्रदर्शनको तयारीमा छन्। बातुलो जुन, बारगाउँ 2 र आबाट आमा 2। नेपालमा हिन्दू धर्मावलम्बीहरूको ठूलो पर्व मानिने दशैं र तिहारको समयमा फिल्म प्रदर्शन गर्न फिल्म कर्मीहरूको होडबाजी नै चल्छ। दशैंको माहौल शुरू हुने समयदेखि तिहारसम्म धेरैलाई आफ्नो फिल्म रिलीज गर्ने मोह हुन्छ। 2082 सालमै पनि फूलपातीको दिन, माइती घर, बलिदान र हरिबहादुरको जुत्ता एकसाथ प्रदर्शनमा आएका थिए। 2081 फूलपातीमा एकसाथ प्रतिस्पर्धामा उत्रिएका दीपक राज गिरी र विराज भट्टको फिल्म 2 वर्षपछि पुनः एकै समय प्रदर्शनमा आउँदैछन्। त्यति बेला बारगाउँ, छक्का पन्जा र जैसाब एकसाथ प्रदर्शनमा आएका थिए। दशैं वा तिहार मात्र नभई अन्य चाडपर्वमा पनि फिल्म कर्मीहरू फिल्म प्रदर्शन गर्ने उपयुक्त समय ठान्छन्। गत 26 भदौमै पेन्सन पट्टा, बेहुली, अक्षरा र माया भनेको यस्तै होला एकसाथ प्रदर्शनमा हुने तयारीमा थिए। तर गत 10 भदौमा भोटेकोशी नदीमा आएको बाढ़ीले पारेको प्रभावका कारण अक्षरा र माया भनेको यस्तै होलाले मिति सारे। निर्माताहरूले तीजलाई लक्षित गरेर यो समयमा प्रदर्शन मिति तोकेका थिए। चाडपर्वका बेलामा लामो विदा हुने भयो। देखाएकाले हलमा दर्शकहरूको चाप बढ्ने दावी फिल्म कर्मीहरूको छ। 2081 फूलपातीको दिन ज्वाइँ साहब रिलिज गरेका निर्देशक वसन्त निरौला यो वर्ष तिहारमा भने 5 पाण्डव रिलिजको तयारीमा जुटिरहेका छन्। उनी आफ्ना फिल्महरू चाडपर्वमै प्रदर्शन गर्नुको कारणबारे भन्छन्, सामान्य समयमा मानिसहरू आफ्नो काममा व्यस्त हुने भएकाले बेलुकाको शोमा मात्र जाने गर्छन्, तर विदाको समयमा हलमा ठूलो माहौल बन्छ र दर्शकहरू धेरै संख्यामा फिल्म हेर्न आउँछन्। निरौलाका अनुसार फेस्टिभलको समयमा दर्शकहरूले फिल्म हेर्न पहिले नै बजेट छुट्याएका हुन्छन्। दर्शकले विदाको मौकामा 1 भन्दा बढी फिल्म पनि हेरिदिने भएकाले फिल्म कर्मीहरूले दशैं, तिहार, तीज वा नयाँ वर्ष जस्ता धेरै विदा हुने समयलाई लक्षित गरेर फिल्म रिलिज गर्न खोज्छन्। निरौला भन्छन्, 2081 दशैंको बेलामा रिलिज भएको 12 गाउँले बक्स अफिसमा 19 करोड़ भन्दा माथि र छक्का पञ्जा 5 ले 15 करोड़ भन्दा माथिको व्यापार गरेको थियो। सँगै रिलिज भएको फिल्म ज्वाइँ साहबले पनि 3 करोड़ भन्दा माथिको व्यापार गरेको थियो। 2081 लक्ष्मी पूजाको दिन प्रदर्शन भएको फिल्म पूर्णबहादुरको सारङ्गीले त नेपालमा मात्रै 48 करोड़ भन्दा माथिको व्यापार गर्दै नेपाली फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको थियो। दशैं वा तिहार जस्ता पर्वहरूमा कुनै फिल्मले उत्कृष्ट व्यापार गरेका छन् भने कुनैले लगानी सुरक्षितसम्म गर्न सकेका छन्, तर ठूला पर्वहरूमा रिलिज भएका सबै फिल्म चलेका भने छैनन्। 2082 फूलपातीमा रिलिज भएका 3 वटा फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताले अपेक्षित व्यापार गर्न सकेका थिएनन्। निर्माता समेत रहेका अभिनेता खगेन्द्र लामिछानेको अनुभवमा फिल्मले छोयो भने दर्शकहरू चाडपर्वै कुरेर बस्नु भन्ने पर्दैन। 2080 फूलपातीमा रिलिज भएको उनको फिल्म पशुपति प्रसाद 2 भस्ने डनले पनि अपेक्षित व्यापार गरेको थिएन। दशैंमा फिल्महरू सधैँ चलेका मात्र छैनन्, मेरै फिल्मले पनि ओपनिङ राम्रो गर्यो तर समग्रमा व्यापार गरेन, त्यो बेला सँगै रिलिज भएका कुनै फिल्मको पनि व्यापार राम्रो भएन, खगेन्द्र भन्छन्। यद्यपि ठूला चाडपर्वहरूमा बजार चलायमान हुन्छ, मान्छेहरू परिवार सबै भेटेर रमाइलो गर्न सिनेमा हेर्न जाने योजना पनि बुन्छन्, यो बेलामा लगानी सुरक्षित हुन्छ भन्ने मनोविज्ञान फिल्म कर्मीहरूमा छ, त्यसकारण यो बेलामा जोखिम लिन उनीहरू चाहन्छन्। फिल्म दर्शकहरूले मन नै पराएनन् भने पनि अरू बेला मन नपराउनु र दशैंमा मन नपराउनुको अर्थ फरक हुन्छ, खगेन्द्र भन्छन्। तर पछिल्ला समय भने एकै समय धेरै फिल्म प्रतिस्पर्धामा आउने भएकाले थप जोखिम बढेको उनी बताउँछन्। पहिला 1-2 वटा फिल्म मात्र आउँथे, त्यसकारण राम्रै व्यापार हुन्थ्यो, तर एकै पटक 4 वटा फिल्म आउँछन्, धेरै फिल्म भइदियो भने त्यही पैसा धेरै फिल्ममा बाँडिन्छ, व्यापार कुनैको पनि राम्रो हुँदैन, उनी भन्छन्। निर्माता र निर्देशक समेत रहेकी अभिनेत्री निता ढुङ्गानाको अनुभवमा चाडपर्व भन्दा बाहेकका समय रिलिज हुने फिल्मको प्रचार प्रसारमा तुलनात्मक हिसाबमा धेरै जोड़ दिनुपर्छ, सिनेमा क्षेत्रका लागि मुख्य कुरा विदा नै हो, किनकि विदामा बच्चादेखि वृद्धसम्मलाई हलसम्म पुग्न र रमाइलो गर्न सजिलो हुन्छ, त्यसैले मान्छेहरूले चाडपर्वको समय रोज्छन्, तर अफ डेट वा कुनै उत्सव बिना फिल्म रिलिज गर्दा भने प्रचार प्रसारमा अझ बढ़ी जोड़ दिनुपर्छ, उनी भन्छन्। चाडपर्वका बेलामा फिल्म हेर्ने मूड पनि धेरै हुन्छ, त्यसकारण फिल्म मेकरको रोजाईमा चाडपर्व पर्छ, तर राम्रा फिल्महरूले दर्शकलाई कन्भिन्स गराए भने हलसम्म पुग्न चाडपर्व नै कुर्नु नपर्ने उनी बताउँछिन्। थप्छिन्, फिल्म आफैमा राम्रो र बुलन्द त हुनै पर्छ, त्यसपछि मात्र दर्शकलाई कन्भिन्स गरेर हलसम्म ल्याउन सकिन्छ, दर्शकलाई आफ्नो सिनेमा मनमा बस्यो भने उहाँहरू समय मिलाएर आउनुहुन्छ भन्ने कुरा मैले आफ्नै फिल्मबाट अनुभव गरे। निर्माता तथा अभिनेता दीपक राज गिरीका अनुसार पहिले दशैंमा फिल्म चल्दैन भन्ने मान्यता थियो। 2074 सालको दशैंमा उनको फिल्म छक्का पञ्जा 2 रिलिज भएको थियो। फिल्मले त्यति बेला 15 करोड़को व्यापार गरेको थियो। भारतीयहरूको ईद वा दिवाली जस्ता चाडपर्वमा फिल्म चल्छ भने हाम्रो दशैंमा किन नचल्ने भनेर पहिलो पटक मल्टिप्लेक्समा दशैंका बेलामा सिनेमा शुरू गर्यौं। त्यसैले गजबको व्यापार गरेपछि दोस्रो वर्षदेखि अन्य फिल्म पनि प्रतिस्पर्धामा आउन थाले र एउटै मितिमा 6 वटासम्म सिनेमा घोषणा हुने स्थिति आयो, दीपक भन्छन्। यसपटक पनि दशैंमा आफ्नो फिल्मको प्रदर्शन मिति तोकेका दीपक सबै फिल्म रिलिज गर्न चाडपर्वकै भर नपरेको बताउँछन्। हाम्रो आधा भन्दा बढी फिल्म दशैं बाहेकका विदा र समयमा रिलिज भएका छन्। 6/6 माघमा, ओडा नम्बर 6 र छक्का पञ्जा 1 भदौमा, छक्का पञ्जा 4 चैतमा रिलिज भएका थिए। 3 वटा फिल्म मात्र दशैंको समयमा आएका हुन्, दीपक भन्छन्। दशैं बाहेकको समयमा रिलिज भएका दीपक दीपाका सबै फिल्मले उत्कृष्ट व्यापार गरेका छन्। उनीहरूको मात्र होइन, अन्य थुप्रै फिल्मले पनि उत्कृष्ट व्यापार गर्न दशैं नै पर्खिनु परेको छैन। 2082 19 करोड़ माथिको व्यापार गरेको परान पनि तिहार पछि प्रदर्शन भएको थियो। 25 करोड़को व्यापार आँकडा पार गरेर अहिलेसम्म प्रदर्शनकै क्रममा रहेको फिल्म गौथली पनि साउनदेखि प्रदर्शन भएको थियो। अहिलेको युग सामाजिक सञ्जाल हो, सामाजिक सञ्जाललाई राम्रोसँग क्याप्चर गर्न सकियो भने त्यसले नतिजामा ठूलो प्रभाव पार्न सक्छ। त्यसकारण फिल्म प्रदर्शनका लागि दशैं वा तिहार नै पर्खनु पर्दैन, दीपक भन्छन्। नेपालमा मात्र होइन बलिउडमा पनि फिल्म कर्मीहरू फिल्म प्रदर्शनका लागि ठूला पर्वहरू नै पर्खेर बस्छन्। अभिनेता सलमान खानकै प्राय फिल्महरू ईद वा दिवालीमै रिलिज हुन्छन्। दिवालीकै अवसरमा पनि उनका धेरै फिल्म रिलिज भएका छन्। सलमान हुँदै शाहरूख खान, अक्षय कुमार, अजय देवगन, अमीर खानहरूका फिल्म पनि ईद वा दिवाली जस्तो पर्वमा प्रदर्शन भएर राम्रा व्यापार गरेका छन्। बलिउडमा महत्वपूर्ण पर्वमा फिल्म जुधे पनि त्यहाँको बजार ठूलो छ, तर नेपालमा भने फिल्महरू जुध्ने कारण फिल्म क्षेत्र प्रभावित हुने फिल्म वितरक गोविन्द शाही बताउँछन्। एकै पटक धेरै फिल्म जुध्नु भनेको सम्पूर्ण फिल्म उद्योग र स्वयं निर्माताहरूका लागि पनि राम्रो होइन। चाड पर्वहरू फिल्मका लागि राम्रो डेट भए तापनि सबै मिलेर छलफल गरी रिलिज गर्दा बढ़ीमा दुईवटासम्म फिल्म जुध्नुलाई मात्र ठिक मान्न सकिन्छ। चार पाँचवटा फिल्म एकै पटक जुध्नुले बजारमा समस्या ल्याउँछ, गोविन्द भन्छन्। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी समर्पण श्रीका साथमा दीपशिखा रेग्मी।
0: कान्तिपुर राजमा पुनः ब्रेकको पालो। It's always fun when you hit the road.

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले उद्योगी व्यवसायलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नसकिने बताएका छन्। सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनु पर्ने उनको भनाइ छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व गवर्नर समेत रहेका खतिवड़ाले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रूपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दवाब दिने काम गर्न नहुने बताएका छन्। अपराध पुष्टि नभएको अवस्थामा अदालतबाट छुट्ने भएकाले त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उनले बताए। खतिवड़ाले ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पूँजी प्रवाहमा असर पर्ने उल्लेख गरेका छनृ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड। गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
1: कान्तिपुरमा अब अन्तर्राष्ट्रिय प्रसंग। साउदी अरेबियाले राजधानी रियाद लगायतका विभिन्न स्थानहरूमा हवाई आक्रमण हुन सक्ने भन्दै आपतकालीन सतर्कता जारी गरेको छ। इरान समर्थित हुती विद्रोहीहरूसँगको पछिल्लो तनावपछि रियादमा पहिलो पटक सतर्कता जारी गरिएको हो। सतर्कता हटाइए पनि हालसम्म कुनै पनि मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण भने प्राप्त नभएको समाचार संस्था एपीले जनाएको छ। यसअघि उनीहरूले हुती समूहका तर्फबाट आउने क्षेत्रास्थलाई आकाशमै नष्ट गरेको बताउँदै आएका छन्। संयुक्त राष्ट्रसंघको शक्तिशाली निकाय सुरक्षा परिषदले हुतीहरूको द्वन्द्वलाई थप विस्तार गर्न सक्ने गतिविधिले सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय व्यापारलाई खतरामा पार्ने तथा यमनमा शान्ति स्थापनाका लागि भइरहेका क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाउने ठहर गरेको समाचारमा उल्लेख छ।
2: कान्तिपुर डायरीमा अब खेल समाचार। राफिनाको शानदार ह्याट्रिकमा बार्सिलोनाले गैराती स्पेनी लालिगामा सेभियालाई 3-1 हराउँदै आफ्नो 100% शुरूआत कायम राखेको छ। यो नतिजापछि हान्सी फ्लिकको बार्सिलोनाले रियल मड्रिडमाथि 6 अंकको लिएको छ। बार्सिलोनाको 7 21 अंक भएको छ। रियलले आजको खेलमा एथलेटिको मड्रिडको सामना गर्दैछ। सेभिया भने 13 साथ 5 स्थानमा छ। उसले 19 मिनटमा युसुफ फोफानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न भने सकेन। लयमा रहेको ब्राजिली खेलाड़ी राफिनाले 22-52 र 69 मिनटमा गोल गरेर आफ्नो जीतको जीत सुनिश्चित गरेका हुन् आफ्नो खेल सुनिश्चित गरेका हुन् यो सिजन लीगमा उनले गरेको गोल संख्या 12 पुगेको छ र यो उनको लगातार दोस्रो ह्याट्रिक पनि रहेको छ।
1: विश्व एसियाली खेलकुद औपचारिक रूपमै शुरू भएको छ। जापानका सम्राट नारुहितोले एसियाको सबैभन्दा ठूलो प्रतियोगिताको उद्घाटन गरेका हुन्। केही खेलहरू बुधबारबाटै शुरू भइसकेका छन् भने हिजो औपचारिक उद्घाटन गरिएको हो। एसियाली खेलकुदमा 17,000 खेलाड़ी तथा अफिसियल सहभागी छन्। नेपालबाट यस एसियाली खेलकुदमा 135 खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको नेतृत्व गर्दै झण्डा बोकेका थिए। चन्द्रले गत वर्ष युएईको दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनशीपमा काश्य पदक जितेका थिए। त्यस्तै मानमतीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले 2023 चीनको हाउनझाउमा काश्य पदक जितेको थियो। यसैबीच नेपालीबाट पदकको आशा गरिएकी कराते स्टार एरिका गुरूङको खेल आज हुँदैछ। उनले महिला 68 केजीमाथिको तौल समूहमा जोडनकी नासिर यारासँग पहिलो खेल प्रतिस्पर्धा गर्ने त्यहाँबाट कान्तिपुर कर्मी विनोद पाण्डेले जनाएका छन्। आज नेपाली खेलाड़ीले कराते, महिला भलिबल, पौड़ी, उसु र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दैछन्।
2: अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसूनको न्यूनचापी रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस मापन गरिएको छ।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98422266।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 0294-40-0084 र 98-40-45-827।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, चुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-77-75।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको भाग थियो कुनै।
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता? हाम्रै खान

0: सम्पर्क 98433472
1: 98155555
0: र वाट्सएप नम्बर 98520286646।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 98615349444
4: र 0295901555।
3: More style, more design. Total Tellers.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249100084 र 98040485870।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पुण्य।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557।
10: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9905209047 9009090062।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
11: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार।
13: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
14: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल, 9865349444
15: र 0295901055।
16: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
17: नमस्कार है वडा अध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: त्यस्तो के कुरा थियो कुन्नी?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
17: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
20: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
21: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
2: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
22: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
24: होइन है मास्टर नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
25: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
24: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
25: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
26: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
25: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
26: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
25: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
26: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
25: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
26: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
25: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
26: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
25: थप जानकारीको लागि 0295602061,
26: 0295703315
25: र 9852607177
26: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
27: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी तङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
10: चितवन फोन गद्दकी लेखा फोन नम्बर 98-45-39-76-58 रे 98-14-27-36-01। तमु फोन बठेले आफ्नो भाग्य हेर्न सकन्छौ। आजै संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईँसँग भएका विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्नेतर्फ हामी लागिरहेका छौं। हामी निरन्तर तपाईसँग छौं र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

आज मिति 2083 साल असोज महिनाको 4 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 20 तारिक नेपाल सम्मत 1146 यहाँ लाथवा रौद्र नाम सम्वत्सर श्री सूर्य दक्षिणायन रहेको छ शरद ऋतु आज भाद्र शुक्ल पक्ष सूर्योदयमा आज नवमी तिथि रहेको छ 26 घड़ी 16 पला दिनको 4 बजेर 22 मिनटसम्म पूर्व साढा नक्षत्र 56 घड़ी 20 पला रात्रिको 4 बजेर 24 मिनटसम्म सौभाग्ययुग 26 घड़ी 40 पला तैथिल कारण 58 घड़ी 46 पला आज आनन्दयुगमा शुभयोग रहेको छ। आजको निर्माणको समय 30 घड़ी 25 पला रहेको छ। बिहान सूर्योदय 5 बजेर 51 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 1 मिनट जाँदा रहनेछ। अब पालो आजको ग्रह गोचरको। सूर्य कन्या राशिमा छन् भने चन्द्रमा धनु राशिमा, मंगल मिथुन राशिमा रहेका छन्। बुध कन्या राशिमा, बृहस्पतिको आजको अवस्था यतिखेर कर्कट राशिमा हुँदै गर्दा शुक्र तुला राशिमा छन्। शनि यतिखेर मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा आज अदुख नवमी व्रत आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अबको क्रममा भने तपाईँको दिन राशि कसरी व्यतीत हुन्छ, आजको दिनलाई कसरी हेर्न सकिन्छ, तपाईँको दिनलाई कसरी व्यतीत रहन्छन्, आजका आकाशीय खगोलमा रहेका ग्रहको पिण्डको आधारमा तपाईँका दिनहरू, तपाईँलाई मानव शरीरमा पर्ने ग्रहका प्रभावहरूले कसरी असर गरिरहन्छन्, फलि ज्योतिष शास्त्रमा आधारित रहेका यी सिद्धान्तिक गणितबाट तयार गरिएका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि भाग्य चम्किन दिन्छ। नयाँ कामको शुरूआत हुनेछ। आजको दिनमा मांगलिक कार्यमा सरिक हुँदै गर्दा मन भने असाध्य शान्त रहने योग छ। मान सम्मानमा वृद्धि हुनेछ। आर्थिकता ताकेका कामहरूबाट पनि सकारात्मकता प्राप्तिको लागि दिन शुभ छ। मन परेका व्यक्तिहरूसँग विशेष भेटघाटको लागि अवसर जुट्नेछ। मिथुन राशि हुनेको लागि लग्नमा मंगल र सातौं चन्द्रमा आर्थिकका कामबाट असाध्य धन आर्जन गर्न सकिनेछ। आर्थिक क्षेत्रको कारोबारमा सकारात्मकता हुनेछ भने मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। लग्नमा बृहस्पति भए तापनि छैटौं ग्रहले गर्दा शत्रु वृद्धि रहनेछन्। खानपिनमा विशेष ध्यान नदिए स्वास्थ्यमा उपचार गर्नुपर्ने र धन खर्च वृद्धि रहने युग छ। शत्रुले कुरा काट्न सक्छन्। आजको दिनमा सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। विद्या सन्तान र पारिवारिक सम्बन्धबाट असाध्य खुशी बढ्ने दिन छ। आर्थिक क्षेत्रमा पनि कारोबार सुनिश्चित राम्रै रहनेछ भने राजनैतिक अवस्थामा भने कमजोरीपन आज राशि सिंहलाई देख्न सकिन्छ। धनस्थानमा रहेको सूर्य वित्त विनाशाय भन्ने सूत्रको आधारमा आजको दिनमा अचानक धन क्षति पनि रहन सक्ने भएका

0: की अनुभव संगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: तुला राशिको लागि दिनचर्याहरू सामान्यतया रहनेछन्। दैनिक काममा दिन गुज्रेर व्यतीत रहनेछ भने काममा अलिकति अप्ठ्यारो स्थिति रहनु पर्ने भएकाले सावधानी पनि अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ। मन परेको व्यक्तिहरूसँग भेटघाट रहने योगहरू देख्न सकिन्छ। आजको दिनमा आर्थिक क्षेत्र प्रसन्न सुन्दरतामा निखारिने दिन छ। प्रेम प्रस्तावहरू पनि आउन सक्ने सम्भावना भएकाले आजको दिन अलिकति छुट्टै रौनकदायक रहन पनि सक्ने सम्भावना छ। वृश्चिक राशिको लागि एउटा अशुभ भनेको सन्तान पक्षमा थोरै घाटा अथवा अशुभ समाचार सुन्न पर्ने सम्भावना पनि छ। मान सम्मानमा वृद्धि रहनेछ। चारतर्फी तपाईँको प्रशंसाले आजको दिन व्यतीत रहन्छ भने प्रशंसाले गर्दा तपाईँको लागि इज्जतमा वृद्धि रहनेछ। जागिरमा प्रतिष्ठाहरू वृद्धि रहनेछ। आर्थिक क्षेत्रमा कमजोरी भए पनि अन्य सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने युग राशि धनुलाई संकेत छ। बाह्रौं चन्द्रमा भएकाले अनावश्यक खर्च झै झगडाको बिउ उम्रिन सक्छ। आज तपाईँले बोल्दा र व्यवहार गर्दा विशेष ध्यान दिनु तपाईँको लागि राम्रो हुन सक्ने योगहरू राशिमा संकेत छन्। आजको दिनमा फलिफापयुक्त कामहरू तपाईँलाई सकारात्मकता दिने योगहरू देखिएको छ। मान सम्मानमा वृद्धि हुने, आँटेका ताकेका काममा पनि सफलता प्राप्तिको लागि दिन शुभ। लग्नमा राहु भएकाले कोहरोपन र नशाको समस्याले अलिकति केही दुःख दिन सक्ने सम्भावना छ। ओम राम राहवे नव मन्त्र जप गर्नु शुभ हुनेछ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मान सम्मानमा वृद्धि हुनेछ भने आँटेका ताकेका कामहरूबाट पनि तपाईँको लागि धेरै कुरामा सहज राशि मीन राशिबाट संकेतहरू ग्रहमा आजको राशिबाट संकेत देख्न सकिने योग रहेको छ।
0: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव संगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्नो गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नरे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

0: हजुर, कार्यक्रम ज्योति दर्पणको व्यवसायमा रहेर हामी तपाईँलाई राशिफल कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। अबको क्रममा तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। धेरै प्रश्नहरू छन् हामीसँग, प्रश्नको पनि हामी उत्तर दिँदै दिँदै जानेछौ। तपाईँका प्रश्नहरू, हाम्रो पात्रमा भएका कमेन्टहरूलाई पनि हामी हेर्दै जानेछौ। एकमुष्ट रूपमा हामी भोलिबाट तपाईँलाई एउटा कुरा जानकारी गराइहालौं, हामी अब आउने 7 गते काठमाडौँमा एक दिनको लागि तपाईँको सेवामा समर्पित भएर हामी काठमाडौँको लागि तपाईँलाई व्यवस्था मिलाएका छौं। 7 गते मात्र भेट्न सक्नुहुन्छ, हामीलाई 8 गते पनि भेट्न सक्नुहुँदैन। 7 गते पनि तपाईँहरू बिहानै आउनु पर्यो, कम्तीमा 8-9 बजे तपाईँ यो कार्यक्रम सक्ने लगतै हामी काठमाडौँमा हामी 9 बजे पछाडि तपाईँलाई 9:30 बजेदेखि तपाईँको चिनाहरू हेर्न तयारी गर्छौ। तपाईँले बेलुकालाई पालो पाउनुहुन्न 7 गते पनि। तपाईँले दिनैभरि दिउँसो 10, 11, 12, 1, 2 बजेसम्म जो जो आउनुहुन्छ, आएर धेरै मान्छे हुनु पनि हामी बेलुकासम्म रहन्छौँ, तर दिउँसो खाली भयो भने हामी फेरि त्यहाँबाट हाम्रो यात्रा तयारी गरिहाल्छौँ। 7 गते तपाईँ र मेरो भेट काठमाडौँमा रहनेछ, चक्रपथमा जहाँ हामी पहिलेदेखि रहिआएका थियौं त्यसै ठाउँमा 7 गते बुधबारको दिन, द्वादशी तिथिको दिन रहनेछ। यसलाई हामी वामन जयन्ती पनि भन्ने गर्छौं है। तपाईँ र मेरो भेट काठमाडौँमा रहन सक्छ, तपाईँको आफन्त हुनुहुन्छ, दाजुभाइ छोराछोरी काठमाडौँमा हुनुहुन्छ, भेट गर्न चाहनुहुन्छ, अथवा काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटतिर हुनुहुन्छ भने हामीलाई प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। त्यहाँ आएर हामीसँग चिना बनाउने, चिना हेर्ने सबै कुराको सेवाहरू तपाईँलाई दिनेछौ। 7 गते बुधबार काठमाडौँमा नबिर्सिनुहोला। अगर तपाईँहरूलाई चाहिएको हो, भेट्न इच्छा छ भनेर धेरैचोटि काठमाडौँ कहिले आउने गुरुदेव, काठमाडौँ कहिले आउने गुरुदेव भनेर हामीलाई धेरैले प्रश्न गर्नुभएको थियो। त्यो प्रश्नको हामी एकैचोटि उत्तर तपाईँलाई दिने गरी आएका छौं। तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा भेटेर हामीलाई धेरैभन्दा धेरै समय तपाईँ हामीसँग खर्चिन सक्नुहुन्छ। 7 गते एक दिनको लागि मात्रै हामी तपाईँहरूसँग रहनेछौ, यति कुराको जानकारी गराए। अब हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। अब फोनमा कोही सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
1: सुर्खेतबाट आशिका खड्का गुरु।
0: आशिका खड्का सुर्खेतको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: सुर्खेतको हरेमा गुरु।
0: हरेमा हुनुहुन्छ अहिले, अनि हरेमा कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ यतिखेर?
1: भेरीगङ्गा रेडियोमा, सामुदायिक रेडियो गुरु।
0: रेडियो भेरीगङ्गा दैनिक रूपमा कार्यक्रम बजिरहेको छ कि कहिले काहीँ मात्रै बज्छ रेडियो भेरीगङ्गाबाट?
1: दैनिक रूपमा गुरु।
0: दैनिक रूपमा बजिरहेको छ होइन?
1: हजुर गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो भदैनीको बारेमा।
0: भदैनीको बारेमा, भदैनीको साल महिना गते समय भनिदिनु त के रहेछ?
1: 2078 साल।
0: 78 साल।
1: असार महिनाको,
0: असार महिनाको
1: 7 गते सोमबार।
0: कति गते?
1: 7 गते सोमबार।
0: 7 गते सोमबार
1: बिहान 10:05
0: दस बजेर पाँच मिनटमा भदैनी भन्नुभयो होइन?
1: हजुर, सुर्खेत जिल्लामा।
0: कुन जिल्लामा जन्मियो भने? सुर्खेतमा।
1: हजुर गुरु।
0: सुर्खेत जिल्लामा 2078 सालको असारको 7 गते भन्नुभएको छ यहाँबाट तपाईँले। तपाईँको यहाँबाट चिना हेर्दा ताबाट नाम आउँछ, नाम के राख्नु भएको छ?
1: तुलसी।
0: तुलसी हुँदैन नि हजुर।
1: हजुर गुरु।
0: तारा, तारा नाम आउँछ है?
1: हजुर।
0: अनि यो तारा नाम आउँछ, तुला राशि हुन्छ, एकादशी भन्ने तिथिमा जन्म भएको रहेछ। 12 मंगल माङ्गलिक परेर नित मंगल छ, असाध्य रिसाउने, टाउकोमा चोटपटक लाग्ने, टाउकोमा खतहरू आउने हुन्छ। 12 वर्षसम्म राहु भन्ने ग्रहले गर्दा पढाइमा असाध्य कमजोरी हुन्छ है?
1: हजुर गुरु।
0: अनि खेरि तपाईँले यो विशेष ध्यान दिनुहोला, यो राहुको शान्ति गर्ने, मंगलबारको दिन लसुन प्याज माछा मासु नखाने, यति गरेपछि धेरै राम्रो हुन्छ। यो राहुले गर्दा पढाइमा पनि असाध्य कमजोरी बनाउँछ नि फेरि।
1: हजुर
0: बुझ्नु पनि?
1: हजुर गुरु,
0: यो एकदमै धेरै कुरामा ख्याल गर्नुहोला। ग्रहको शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु तपाईँको लागि धेरै कुरामा शुभ हुन्छ, होइन?
1: हजुर,
0: राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नु तपाईँको लागि धेरै कुरामा ठिक हुन्छ, है त?
1: मेरो भदैनीको अनि बाबा आमासँग सम्बन्ध कस्तो हुन्छ नि?
0: बुवा आमासँगको सम्बन्ध यस्तो छ, पिताजीको ठाउँमा भनेको बाबाको ठाउँमा राहु ग्रह छ, आमाको ठाउँमा केतु छ, बाबु आमा चाहिँ असाध्यै झगडा गर्छन्, तपाईँको भाउजू असाध्यै छुच्ची हो।
1: हजुर गुरु,
0: भाउजू त्यही हुनुहुन्छ?
1: हजुर हुनुहुन्छ गुरु। अनि उसको बाबा कस्तो हुन्छ?
0: मैले भने त आमाको कारणले गर्दा आमा र बाउको चाहिँ बरु झगडा हुन सक्छ, यो छोराछोरीसँगको चाहिँ सम्बन्ध राम्रै हुन्छ, बाउ र आमाको अलिकति कुरो बिग्रिया छ है
1: गुरु। अनि उसको बाबाले भाइदिदेशको तयारी गर्दै हुन्छ नि, कस्तो हुन्छ त बाबाको?
0: के को लागि?
1: भाइदिदेशको लागि,
0: विदेशको लागि त त्यसकै बाबाकै चिन्ह हेर्नु पर्छ। यो तपाईँको भाउजू अथवा बुहारी को हुन्? असाध्यै छुट्टी छन् है।
1: हजुर,
0: बुझ्नुभयो कि भएन?
1: हजुर। अनि गुरु, अनि उसको रङ कलर अनि अङ्क कस के हुन्छ?
0: एक अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, सुर्खेतबाट रेडियो भेरी गंगा एफएम सुनेर हामीलाई साथ दिने श्रोताको फोनलाई हामीले सम्बोधन गरिसकेका छौं। तपाईँका हामीसँग भएका विभिन्न कमेन्टहरूलाई पनि हामी वाचन गर्ने प्रयासमा छौं है। हामीलाई यतिखेर एउटा कमेन्ट आएको छ, हामीलाई गुरु राधे राधे, म बैतडीको पाटनदेखि भनेर हामीलाई एउटा कमेन्ट, हिजोको कमेन्ट रहेछ। अनि हिजोको कमेन्टमा पाथीभरा गाउँपालिकाबाट सावित्री उपाध्याय हुँ भन्नुभएको रहेछ, उहाँले पनि 26 पाथीभरा गाउँपालिका रहेछ। 26 पाथीभरा भनेको सायद बझाङ जिल्ला होला, यो 26 पाथीभरा कता हो यो थाहा भएन, जिल्लाको नाम खुलाउनु भएको छैन। अनि आजै एउटा कमेन्ट आएको छ, श्री राधे गुरु, सञ्चय होइसिन्छ त गुरु भन्नुभएको छ, एकदम ठिक छु, म पदमपुरबाट वेदना मगर भन्नुभएको छ। पदमपुर भनेको भारत चितवन जिल्लाको कालिका नगरपालिकामा पर्छ। सनातन रेडियो नेटवर्क सुन्दैछु है भन्नुभएको छ, धन्यवाद छ, कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ, खुसी लाग्छ। मेरो एउटा सानो जिज्ञासा, चराले मान्छेलाई दिशा गर्यो भने के हुन्छ र के गर्नुपर्छ र गुरु चराले दिशा गरेको अशुभ हो भनेको सुनेको थिएँ, खास कुरो के हो र गुरु भन्दिसी आभारे हुने थिएँ गुरु राधे राधे भन्नु। अब यो चरामा पनि कुन चराले गरेकोमा फरक पर्छ? मैले हिजो अस्ति कागको बारेमा असाध्य अशुभ हुन्छ, त्यसलाई गंगा स्नान गर्नुपर्छ भने त तपाईँलाई त्यस्तो चराले नै बिस्ट्यायो भने गएर घरभित्र छिर्नु भन्दा पहिली घरको परिवारसँग वस्त्रहरू मागेर बाहिरी धारामा नुहाएर अनि मन्दिर गएर यसो भगवानलाई धूपबत्ती गरेर गुरुहरूबाट चाहिँ आशीर्वाद लिएर तपाईँ घरभित्र छिर्नुभयो भने असाध्यै राम्रो हुन्छ। यति भने अहिले तपाईँको लागि अरू सबै कुरा ठिकै होला। अर्को कुरो छ, श्री राधे राधे, म ओखलढुङ्गाबाट गीता कार्की हो गुरु, रेडियो सनातन नेटवर्कबाट दैनिक सुन्छु गुरु, के हुन्छ गुरुले मेरो नानीको हेरिदिनु भनेर हेर्नु लगाएँ तर हेर फेर हुँदैन गुरु, किन भन्नुभएको छ? के हेरफेर भएन गीताजी? त्यस्तो रिसाउनु माफ गुरु, त्यस्तो रिसाउनु माफ गुरु, अरू समय हेर्नु। गीताजीले के लेख्नुभयो भने मेरो नानीको हेरिदिनु भनेर हेर्नु लगाए त हेरफेर हुँदैन गुरु, किन भन्नुभएको छ? अब त्यो तपाईँको यो मैले कमेन्टको आशय के बुझ्छु भने मैले हेराएँ, ग्रह बिग्रिया थियो भन्नुभयो, शान्ति गराएँ अथवा केही गर्नुभयो, केही काम गरेन भन्नुभयो होला होइन? के हो, के थियो, के गर्नुभयो मलाई यस्तो चाहिँ दिउँसो नम्बरमा फोन गरेर मसँग कुराकानी गर्नुहोला है। 5 गते, 6 गते, 7 गते हामी अब काठमाडौँमा रहन्छौँ, विशेष गरी 7 गते हामी तपाईँहरूसँग चिनाहरू हेर्ने, तपाईँहरूसँग चिनाहरू बनाउने कामहरू गरिरहेका छौँ। काठमाडौँतिर हुनुहुन्छ भने काठमाडौँतिर भेट्न पठाइदिनु होला होइन, नभएदेखि हामीसँग तपाईँ हाम्रो भेटघाट पनि रहनेछ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: हजुर, म यहाँ बजाङ बुढियाथली गाउँपालिका 7 भूपेन्द्रलाल कुमार हजुर।
0: भूपेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर, म साइपाल एफएम गुरु, मेरो नाम उपेन्द्र भनेको।
0: ए उपेन्द्र, उपेन्द्रजी साइपाल एफएम सुन्दै हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ तपाईँले?
2: अहिले म दुर्गाथली गाउँपालिका हजुर
0: दुर्गाथलीमा हुनुहुन्छ के छ खबर राम्रै छ
2: ठिकै छ गुरु
0: जाडो त अलि जाडो बढ्न थाल्यो होला होइन
2: हजुर पानी पनि परेको थियो अनि धान पनि पाक्दैछ अनि गाउँ चाहिँ मकै चाहिँ थाकि थापिसक्यो यता
0: ए ल ठिक छ अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: गुरु म आफ्नै बारेमा हेर्न चाहन्छु
0: कति सालमा जन्मिनु भयो
2: गुरु म विक्रम सम्वत 2057 चैत 21 गते मंगलबार
0: चैतको 21 गते मंगलबार
2: अनि दिनको 4:02
0: 4:02 दिउँसो कुन जिल्लामा भयो जन्म
2: हजुर म यही बझाङ जिल्लामा गुरु
0: बझाङ जिल्लामा
2: हजुर
0: यहाँबाट हेर्दाखेरि 57 चैत्र महिनाको 21 गते 4:02 जन्म भयो राशिको नाम अश्लेषा नक्षत्रको पहिलो पावबाट नाम जुर्छ राशिको नाम दिल्ली कुमार नाम आउँछ कर्कट राशि रहन्छ तपाईँको यहाँबाट हेर्दाखेरि चौथो माङ्गलिक छ वैवाहिक जीवनमा दोस्रो विवाहको सम्भावना बढ़ी हुन्छ माङ्गलिक पर्ने बित्तिकै फेरि लग्नको मालिक पनि अष्टम स्थानमा गएर बसेको छ है पर नारी रतः द्यौतो हो भन्छ क्या पर नारी अरूको स्त्रीसँग एकदमै प्रेम बस्ने खालको मान्छे हुन्छ भन्छ लग्नको मालिक अष्टम स्थानमा गयो भने है धनले विवेकले बुद्धिले ज्ञानले परिपूर्ण भए पनि वैवाहिक जीवनमा परस्थिरत हुन भएन है बिहे भयो
2: छैन गुरु
0: कहाँको कहाँको लेडीसँग बोल्दै हुनुहुन्छ ठ्याक्कै हुनुहुन्छ अहिले
2: हजुर म साइकलक्षण बजार
0: होइन कहाँको केटीसँग बोल्नुहुन्छ अहिले फोनमा लपकोसँग परे
2: अहिले त्यस्तो केही छैन गुरु अहिले म पढाइ हो
0: छुटिसक्यो
2: होइन गुरु त्यस्तो छैन अहिले पढाइमै छ
0: तपाईँको आजसम्म प्रेम परेको छैन भने तपाईँ 57 चैतको 21 गते जन्मेकै होइन त्यसो भने
2: हो गुरु जन्मनु चाहिँ त्यही समयमा जन्मे हो
0: यो हो भने तपाईँको दिल्ली राम नाम आउँछ चौथो माङ्गलिक दोष छ माङ्गलिक दोष परेको मान्छेको प्रेम पर्छ फेरि यसमा के छ भने 22 तपाईँ राहु के अरे सङ्कटा भन्ने गरेर लाग्यो अनि सङ्कटा मान्छेको प्रेम पर्यो भने कहिले पर्छ तपाईँ कि हामी अशुद्ध हुनु पर्यो कि मलाई भन्न आएन कि अब यो माङ्गलिक होइन तपाईँ कि तपाईँले ढाट्नु भयो किनकि ज्योतिषशास्त्रमा झुटुहुन्छ भन्दै भन्दिनँ होइन माङ्गलिक परेको मान्छेले प्रेम पर्छ है तर तपाईँको प्रेम सफल नहुन सक्छ माङ्गलिक परेको छ यहाँमाथि पनि सङ्कटा छ 22 त यता अलिकति पहिलेभन्दा पढाइमा कमजोरीको आभास भइसकेको छ विशेष गरी ख्याल गर्नु मलाई पनि भने बुद्धि ज्ञान पैसा सबै कुराले परिपूर्ण हुने खालको योग छ तर एकचोटि सङ्कटाको शान्तिहरू गरेर माङ्गलिकको लागि आँखसँग विवाह गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त आँखको बोट हुन्छ क्या आँक भन्ने हुन्छ नि एउटा आँखको बोटसँग बिहा गरौँ तपाईँको लागि धेरै कुरामा राम्रो हुन्छ अरू केही छ कि छुट्यौँ
2: हजुर अरू वैदेशिक यात्रा अनि मेरो रङ्ग अनि अङ्कहरू
0: वैदेशिक यात्राको लागि एकचोटि शान्ति गराएर जानु राम्रो हुन्छ एक अङ्क राम्रो हुन्छ रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: हजुर धन्यवाद
0: कार्यक्रममा हुनुहुन्थ्यो बझाङदेखि आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ कोही कोही मान्छे असाध्य अशुद्ध बोल्छन् झुट बोल्न हुँदैन है हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं दुईटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौं भरतपुरमा हामीलाई अब तपाईँले भेट्ने भनेको 8 बिहानबाट मात्रै हो त्योभन्दा पहिले अब आज भोलि पर्सि निको पर्सि हामी भरतपुरमा रहँदैनौ हामीलाई काठमाडौँमा तपाईँले भेट्नको लागि 7 बिहान 9:30 पछाडि तपाईँ र मेरो भेटघाट रहनेछ अनि तपाईँ र मेरो भेटघाट काठमाडौँको चक्रपथमा रहेको अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा अगाडिपट्टिको थोरै गल्लीबाट भिजिट छिर्ने ठाउँमा चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ अहिलेको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छोटो लिन्छु विश्राम अनि विश्रामपछि म तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्छु हामी सँगै रहनुहोला
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिवठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी दिने एउटा प्रयासमा तपाईँहरूलाई हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा तपाईँ बनेर आउन सक्नुहुन्छ, कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: गुरु राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: यतिखेर खोटाङबाट नवराज कटवाल।
0: खोटाङबाट नवराजी
1: हजुर,
0: के छ आरामै छ?
1: आरामै।
0: अब अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँ खोटाङतिर? खोटाङ एफएमबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँले?
1: मेरो छोराको बारेमा
0: भनिदिनु त, साल महिना कति समय?
1: 2056 साल साउन महिनाको 3 गते सोमबार बेलुका 8:45 बजे।
0: 8:45 बेलुका। कुन जिल्लामा जन्मिनु भयो
1: हजुर?
0: यो को अरे मान्छे, को हो यो मान्छे?
1: छोरो।
0: कहाँ जन्मिनु भयो तपाईँको छोरा?
1: खोटाङ जिल्लामा।
0: खोटाङमा जन्मिनु भयो है
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि सोमबारको दिन देखियो, राशिको नाम ठक प्रसाद नाम आउँछ, कन्या राशि हुन्छ। के छ नाम?
1: ठाकुर।
0: ठाकुर ल, ठाकुर नाम, ठक प्रसाद नाम एउटै कुरा हो। कन्या राशि रहन्छ, सप्तमी भन्ने तिथिमा जन्माउँछ, असारको शुक्ल पक्ष, राम्रो छ। यो चिनावाला मान्छेको एउटा शनि ग्रह निज छ, एउटा सूर्य ग्रहण युग छ, एउटा अष्टम स्थानमा चन्द्रमाको दोष छ। यो तीनटै अशुभ कुरा हुन्। अब राम्रो पक्ष के छ भने राज्यिक परेको छ, सप्तममा शुक्र छ, विवाह पछाडि भाग्य चम्किने युग छ, तृतीय स्थानमा बृहस्पति विराजमान छ, पराक्रमिक हुन्छ, ठूलो ठूलो ठूलो मान्छे बन्छ है।
1: हजुर हजुर।
0: तर अहिले अलिकति ग्रह कहाँनिर बिग्रियो भने तपाईँको घरमा को मान्छे अकालमा मृत्यु भएको छ? हजुरबा, यो तपाईँको घरमा एउटा पितृको शान्ति गर्नुपर्छ, अनि शनिबार व्रत बस्नुपर्छ, अष्टम स्थानमा चन्द्रमा हुने मान्छे अलिकति पानीबाट जोगिनुपर्छ भन्छन् होइन? पानीबाट, चिसोबाट, दुर्घटनाबाट भनौँ न, अलिकति फाइटहरू खेल्ने, भोलि झगडा पर्ने, त्यस्तो कुरामा अचानक ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ। हनुमान चालिसा दैनिक रूपमा पाठ गर्ने, हनुमान चालिसा सँगसँगै हनुमान कवच पनि घाँटीमा धारण गर्ने, र पूर्णिमाको दिन पनि व्रत बस्ने गर्नुभयो भने यति तीनटा काम गरेर अहिले यो बच्चालाई ठ्याक्कै ग्रहमा हेर्दाखेरि 23 वर्षदेखि 29 वर्षसम्म उल्का भन्ने गरेर चलिरहेको छ होइन? यो उल्काको शान्ति, पूजापाठ अनि सूर्य ग्रहणको लागि महामृत्युञ्जय जप अनि रुद्रचण्डी पाठ यदि गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। राम्रो पक्ष पनि भने, नराम्रो पक्ष पनि भने, बुवासँग राम्रो छ, आमासँग राम्रो छ, परिवारसँग राम्रो छ, गरी खान्छ, त उन्नति हुन त पाएको छैन बच्चालाई।
1: हजुर हजुर।
0: अरू के छ विशेष जिज्ञासा के छ?
1: त्यही त अब शरीरको विदेशी यात्राको के कसो छ भनेर
0: मैले भने त, ग्रहहरूमा एकदमै दोष छन्। यो दोषको लागि शान्तिहरू गर्ने, दोषको लागि पूजापाठहरू गर्ने गर्नुभयो भने तपाईँ सुध्रिनुहुन्छ होइन?
1: हजुर हजुर।
0: नभएदेखि बिग्रिन्छ।
1: हजुर
0: है,
1: हुन्छ।
0: राधे राधे।
1: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर खोटाङबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा छौं। नेपालभरबाट कार्यक्रम यतिखेर एकैसाथमा तपाईँ सुन्दै हुनुहुन्छ। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376601 सीधा रूपमा तपाईँ र हाम्रो प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। कोही हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे गुरुदेव।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? आवाज त सुनिरहेको आवाज हो यो।
1: सुनिराखेकै हजुर गुरुदेव, म सकुन विश्वकर्म बोल्दैछु।
0: ए सकुनजी, आरामै हुनुहुन्छ?
1: आराम छु गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सनातन रेडियो नेटवर्कबाट।
0: कहाँ, आज भोजपुरमा कि काठमाडौँमा?
1: भोजपुरमै छ गुरु अहिले।
0: अनि तपाईँ भोजपुर जाने, हामी काठमाडौँ आउने भयो नि त फेरि।
1: त्यही त, काठमाडौँ आउने हुनुभएको छ, हामी यता भोजपुर आयौँ।
0: अनि फेरि हामी, म फेरि भोजपुर आयो भने तपाईँ फेरि काठमाडौँ हिँडिहाल्नुहुन्छ। पक्का हो? अब भोजपुर जिल्लामै चाहिँ रेडियो छैन, तर पनि धेरै मान्छेले फेसबुकबाट बोलाइरहनु भएको छ। हामी अलिकति हजुरहरूले पनि सपोर्ट गरेर त्यहाँ आउनु है गुरु भन्नुभयो भने आउन सक्ने सम्भावना छ। यो हामी सम्भवतः अब अहिले ठ्याक्कै धेरैचोटि मैले समय तोक्दाखेरि यो कहिले के बाढी पीडित, कहिले के स्वास्थ्यमा समस्या भएर हाम्रो पा छैन होइन। अब यो जस कार्तिक महिना सकेर तिहारको लगत्तै हामी भोजपुर आउने कि भन्ने फेरि पनि तयारी गर्दैछौँ। अब तयारी कहाँसम्म हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा भयो होइन, त्यो बेला भयो भने हामी आउन सक्छौँ है।
1: हुन्छ गुरु, त्यतिखेर आउनु भयो भने भेट हुन्छ।
0: ल, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने अहिले?
1: अहिले म दाईको छोरी भतिजिनीको बारेमा।
0: कहाँ हुनुहुन्छ अहिले भतिजी?
1: भतिजिनी यहाँ हुनुहुन्छ, यहाँ भतिजिनीको बुवाले सुनिरहनु भएको छ यहाँ।
0: ए भन्नु त, साल महिना गते समय
1: 2069 साल जेठ महिनाको 1 गते सोमबार बिहानको ठिक 4 बजे काठमाडौँ जिल्लामा।
0: ठिक 4 बजे काठमाडौँमा, के बारको राति के बारको बिहान?
1: आइतबारको राति सोमबारको बिहान 31 गतेको राति 1 गतेको बिहान।
0: भनेको वैशाख महिनाको 31 गते आइतबारको राति भोलिपल्ट बिहान होइन?
1: हजुर।
0: यसलाई 1 गते भन्न पाइएन, हामी यसलाई 31 गते राति भन्छौँ। यो मान्छे जन्मेको वैशाखमा हो है?
1: हजुर।
0: जबकि तपाईँको चाहिँ जेठ लागेकै थिएन हुन्छ क्या, सूर्य उदाउनुभन्दा पहिले, सूर्यको परिवर्तन, राशि परिवर्तन भन्दा पहिले भन्न मिल्दैन। राशिको नाम गोविन्द छोरी होइन भतिजिनी?
1: हजुर।
0: गोमा देवी नाम आउँछ, के नाम राख्नु भएको छ?
1: गोमा नै छ।
0: कुम्भ राशि हुन्छ, 7.5 को शनि छ, स्वास्थ्यमा अलिकति ख्याल गर्नु भएन भने धेरै कुरामा असर पर्छ। यो बच्चाको आमा बुवालाई, यो छोरी जन्मिएको ठ्याक्कै 3 वर्ष पछाडि मुद्दाहरू पर्ने, झुटाएर पाउने, केही हुन्छ नि एकदम ठुलो क्षति हुने के भएको थियो?
1: उसको आमा अन्तै गएको
0: ल, ए झुटाएर भनेको आमा हिँडिदिनु भयो, बर्बाद भयो नि। अन्त त्यो बेला अलिक अशुभ थियो क्या, तपाईँहरू बेलामा शान्ति किन गर्नुहुन्न?
1: त्यो त अब त्यतिखेर गर्नु भएन, अब थाहा पनि थिएन गुरु, तपाईँको कार्यक्रम सुन्न थालिकन त थाहा हुन थालेको यस्तो कुराहरू।
0: ए पहिले चाहिँ यो चिना हेराउनु पर्छ, ग्रह हुन्छ, ग्रहको शान्ति गर्नुपर्छ भन्ने अनुभवै थिएन?
1: थिएन गुरु, पहिले यसो कहिले त यसो गुरुबाहरूलाई बोलाएर यसो रुद्री पूजा लगाइन्थ्यो, त्यति मात्र, त्यतिखेर ग्रह शान्ति गर्नुपर्छ यस्तो गर्नुपर्छ थाहै थिएन।
0: ग्रहको जप यति हजार हुन्छ भने थाहा थिएन?
1: थाहा थिएन गुरु त्यति।
0: अनि अहिले थाहा भइकन कति शान्ति गर्नु भएको छ घरमा?
1: अहिले 2 चोटि गर्नुभयो होला।
0: यो बच्चालाई पढाउने हो भने राहुको शान्ति गर्नु है, अलिकति राहुको शान्ति त धेरै कुरामा बिगार्यो। अब अहिले त छन् राहु छैन फेरि होइन, तर अष्टम स्थानको राहु छ, संगत मजाले बिग्रिन्छ। राम्रोसँग शान्ति गरेर यसलाई एउटा कवचहरू धारण गरेर कम्तीमा पनि 3 दिन जति तपाईँको घरमा ब्राह्मण राखेर पाठ गराउनु भयो यो यो छोरीको घरमा भने असाध्य राम्रो। यो 1 दिनमा हतारिएर गरेर हुँदैन, यो बिग्रिएको छ अहिले, अष्टम स्थानको राहु छ, अष्टम स्थानमा भएको माडी पञ्चमेशमा गएर बसेको छ, पञ्चमेशबाट प्रेम हेरिन्छ, अष्टम स्थानमा गएर राहु बस्यो, अष्टमेशको मालिक प्रेमका घरमा गएर बसेका छ, प्रेम अशुभ गराउँछ। प्रेम भनेको आजभोलि सङ्गत भनौँ होइन, सङ्गत एकदम अशुभ हुन्छ। राम्रोसँग शान्ति गराउनु भएन भने भोलि यो छोरीबाट सन्तुष्टि हुन पाइँदैन।
1: त्यस्तो त्यस्तै अवस्था भइरहेछ है अहिले।
0: के भएको छ अलिकति भन्न मिल्छ सरी खुसुक्क?
1: त्यसको सङ्गत बिग्रिरहेछ, अलिक घरमा बस्नु पनि नमान्ने जस्तो।
0: ल लु अब धेरै बोल्नु हुन्न, मलाई बरु यस्ता कुराहरू म्यासेन्जरमा गर्नु होला, यहाँ नभन्नु बर्बाद हुन्छ। राम्रोसँग मैले भने त धेरै कुरा बिग्रिया छ, एक दिनमा शान्ति हुन सक्ने सम्भावना धेरै गाह्रो छ है। अब यसलाई राम्रोसँग नातिकन गर्नुपर्छ, यसको जपहरू गर्ने, महामृत्युञ्जय जप, रुद्रीहरू गरेर मजाले क्या राहुको 18 जप गरेर सबै कुरा गर्नुपर्छ, अनि बल्ल राम्रो हुन्छ है। ल अरू केही छ कि छुट्यो?
1: यो कवच लाउँदा चाहिँ कुन कवच लाउनु पर्यो गुरु?
0: अब अरू के कवच लाउने? राहु नवग्रह कवच लाउने,
1: राहु नवग्रहको
0: विशेष अहिले नवग्रह कवच लाउने, तर तुरन्त लाउने। यस्तो हुन्छ कि तपाईँहरू अब अहिले सुन्नुहुन्छ अनि आगम परागम खोज्नुहुन्छ, अनि तपाईँलाई पैसा बिग्रिसके हुन्छ, अनि गुरु मेरो छोरीलाई कवच लाग्यो कामै गरेन, अब बिग्रेर ढुट्टो भएपछि कति काम गर्ने? अलिअलि त्यसले केही सुधार गर्यो नि त अनि कवचहरूले, त्यो अलिअलि तपाईँको सुधार गर्दा पनि बिग्रिसके अवस्था हुन्छ कि। बुझ्नुभयो नि?
1: हजुर।
0: ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, यसलाई यसै अनुसारले काम गर्नु, अरू कुरा दिउँसो छलफल गरौँ। मलाई म्यानेजरमा कुराकानी गरौँ, हामी काठमाडौँको तयारी गर्दै छौँ, 7 गते कोही आउने छैन हजुरका मान्छे?
1: छैनन् होला गुरुदेव, त्यहाँ दाईहरू त हुनुहुन्छ, म दाईहरूलाई कुरा चाहिँ राखिदिन्छु।
0: हुन्छ ल, अहिले छुट्टिन्छु। राधे राधे।
1: हुन्छ गुरु, राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो सकुन विश्वकर्मा, हामीसँग आफ्नो जिज्ञासा राखेर सकुन भएको छ, निरन्तर छौँ र तपाईँहरूसँग निरन्तर रहने नै छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौँ। तपाईँहरूको पनि जिन्दगी सफल बनाउने हो। हेर्नुहोस्, हामी वेदपाठी ब्राह्मणलाई ठूलो मान्नै पर्छ। तपाईँहरू कहिलेकाहीँ के हुन्छ भने हामीलाई बाहुनले हेपे, बाहुनको चाहिँ हामीले भनाइ मान्नुपर्ने भनेर त्यसो भन्नुभयो भने तपाईँको पनि त घरमा एउटा अभिभावक त कसैले निर्वाह गरेको हुन्छ, उहाँलाई चाहिँ अभिभावक मान्ने कि नमान्ने? तपाईँको टोलमा पनि एउटा टोल सुधार हुन्छ होइन, टिम हुन्छ, त्यो टिमको पनि एउटा अध्यक्ष उपाध्यक्ष त मान्नै पर्यो त होइन, त्यो पोस्टलाई मान्ने हो, व्यक्तिलाई मान्नु पर्दैन हो। वेद पढेर ब्राह्मणहरू तपाईँहरूको लागि घरमा आएर त्यसका कर्महरू गरिदिने ब्राह्मणलाई मान्नै पर्छ। देवताले त मानेका छन्, अनि तपाईँले नमान्नुहुन्छ? हामी देवतामा विश्वास गर्ने, तपाईँको प्रकृतिले मानेको छ कि छैन? मानेको छ। तपाईँले जति सुकै जे सुकै गरे पनि यो जुन नियम छ नि, सर्कुलर छ क्या, घुमिरहेको छ क्या। तपाईँले मलाई मान्ने, मैले अर्कोलाई मान्ने, अर्कोलाई अर्कोलाई मान्ने, अनि अर्कोले फेरि तपाईँलाई मान्ने हो नि त, घुमिरहेको हुन्छ। कतै न कतैबाट तपाईँ ठुलो, कतै न कतैबाट म ठुलो, कतै न कतैबाट ऊ ठुलो, यो पृथ्वी नि गोलाकार छ क्या। चला लक्ष्मी चला प्राण भन्छ क्या, पैसा पनि चलाए मान्छ, प्राण पनि चलाए मान्छ, सबै कुरा चलाए मान्छ। कहिले तपाईँ ठुलो हुनुहुन्छ, कहिले म सानो, कहिले म गरिब हुन्छु, तपाईँ धनी हुनुहुन्छ, त कहिले तपाईँ गरिब म धनी, सबै संसारै के त हल्लिरहन्छ। हल्लिएको बेला तपाईँले जता ठोकिनुभयो त्यो ठोकिएको बेला केही न केही गर्नै पर्यो, कर्म त गर्नु पर्यो। मन्त्राधीनम च देवता, मन्त्रको अधीनमा देवता हुन्छन् अरे हजुर। अनि ब्राह्मणले वेद पढ्छन्, ब्राह्मणको अधीनमा के छ? वेद छ हो। अनि मन्त्रको अधीनमा देवता छन्, अनि देवताको अधीनमा को छ? दैवाधीनम जगत सर्वम, सबै संसार फेरि देवताको अधीनमा छ है फेरि। त्यसो भएको हुँदा ब्राह्मणले वेदको अध्ययन गर्ने, ब्राह्मण भनेको जात होइन फेरि, कर्म हो क्या फेरि, त्यसरी बुझ्नु तपाईँले। बुझ्दाखेरि पोजिटिभ रूपमा बुझ्दिनु न कहिले काहीँ त होइन, हड्डीमा ब्राह्मण त भएर मात्रै तोसँग चाहिँ वेदको अधिकार हुँदैन फेरि। तपाईँले यसरी बुझिदिनु भयो भने सबै कुराको सफलता प्राप्ति हुन्छ है। तपाईँहरूले पनि सोचेर विचार गरेर कर्महरू गर्दा, पूजा पाठ गर्दा, सबै कुराहरू एक दिन मात्रै नुहाएर, एक दिन मात्रै सङ्घण्ड बजाएर संसारै पल्टिने होइन, यो त एउटा गति हो, त्यसलाई हामीले एउटा विश्वस्त भएर पुरै संसारै त्यसमा छोड दिनुपर्छ, मल्ल त्यसले तपाईँलाई जिताउँछ हजुर। अनि बल्ल तपाईँ सफल बन्नुहुन्छ। ब्राह्मणले बोल्दा र ब्राह्मणले कर्म गर्दा, ब्राह्मणसँग कर्म गर्ने ब्राह्मणको बोली पवित्र हुनुपर्छ, बोली एकदम उत्कृष्ट हुनुपर्छ। भलै सर सामग्री तपाईँसँग केही नहोस्, शास्त्रले के भन्छ, पत्रम पुष्पम फलम तोयम, भगवानलाई केही चाहिँदैन, पानी देऊ, पात देऊ, फूल देऊ, फल देऊ, छ भने देऊ, छैन भने मन देऊ, मन मन भगवानलाई, भगवानको ध्यान गर्दा तपाईँ एक ठाउँमा आसन जमाएर भगवान मसँग केही पनि छैन, मनै मनबाट म भगवानको षोडशोपचारले पूजा गर्छु भनेर मनै मनदेखि गर्नुभयो भने तँ जस्तो उत्कृष्ट पूजा केही पनि हुँदैन। तर तँ गर्न सक्नु पर्यो नि, फेरि आँचीमा गएर भगवान मैले पूजा गरेँ भनेर त पाइएन, फेरि त्यो लेभलसम्म पुग्ने तपाईँ हामी सक्नु पर्यो है। तर त्यसरी गरिएका कर्महरूले हामीलाई साँच्चीकै मार्मिक बनाउँछ, साँच्चीकै उत्कृष्ट बनाउँछ, साँच्चीकै तपाईँ र हाम्रो सम्बन्धलाई टिकाइराख्ने र हाम्रो परिवारको जुन उन्नति प्रगति होइन सबै कुरालाई राम्रो गराउने काम गर्छ ग्रहको हातमा। यो तपाईँ र हाम्रो हातमा केही पनि छैन, तपाईँ र हाम्रो हातमा हुन्थ्यो भने अस्ति भोटेको सुको खोलालाई च्याप्प पकाएर फोत्त रोक्न सकिँदैन थियो, सकिँदैन प्रकृतिलाई कसैले। हजुर, प्रकृति नै स्वयं भगवानको विराट स्वरूप हो क्या हजुर। हामी के भन्छौ, एउटा भगवानको स्वरूप सूक्ष्म छ, एउटा भगवानको स्वरूप विराट, संसारै भगवानको स्वरूप हो होइन। त्यही भएर हामी प्रकृति पूजक हौ, कुनै पाखामा गएर हामी देउता मानिदिन्छौं, कुनै बिरुवालाई भगवानको स्वरूप मानिदिन्छौं होइन, हामी बेलको पूजा गर्छौ, तुलसीको पूजा गर्छौ, पिपलको पूजा गर्छौ, स्वामीको पूजा गर्छौ, हामी गर्दैनौ कार्यक्रममा यसरी जानकारी गराए। तपाईँहरू पनि ग्रह शान्ति गर्ने, पूजापाठ गर्ने इत्यादि कर्ममा विश्वास राख्नुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी काठमाडौँ साथी साथै भेट्नेछौ र तपाईँको गाउँमा हामी गाउँ गाउँमा आउनेछौँ। हामी तपाईँले जुन गाउँबाट बोलाउनुहुन्छ, तपाईँको टिम 8-10 जना मान्छेहरू भेला भएर गुरुलाई यहाँ बोलाएर ग्रह शान्ति गराउने चिनाएर नै हो भने हामी आइहाल्छौँ, तपाईँको गाउँ गाउँमा आउँछौँ। हामी हरेक जिल्ला गइरहेका छौँ, तपाईँहरूले हामीलाई सम्झनु चाहिँ पर्यो है। आजको लागि यिनै जानकारीहरू सहित कार्यक्रमको निर्धारित समय सकिसकेको मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ। तपाईँ र मेरो भेट भोलि ठिक 8 बजे बिहान रेडियोको ध्वनि तरङ्गमा रहनेछ। दिनैभरि फोन गर्दै हामीसँग सरसल्लाह गर्दै गर्नुहोला। काठमाडौँ भेट्नको लागि नाम अनिवार्य।
2: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैं सुन्नुहोला।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-167।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनेछन्। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे रासोपा केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ। बैठकमा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ। कर्णाली करिडर अन्तर्गत सार्के गाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूलो ढुंगा खसेपछि करिब 100 मिटर सड़क अवरूद्ध हुँदा करिडरमा सवारी आवागमन ठप्प भएको। पहिरोका कारण करिडर हुँदै आवाजावत गर्ने यात्रा तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुंगा खसेकाले तत्काल सड़क खुलाउन कठिन भएको छ। जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुन लागेको स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका 27 जनाभन्दा बढ़ी नागरिक समेत बाटोमै अलपत्र परेका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गोरागाईले सड़क खुलाउन पहल भइरहेको बताए। बाढ़ी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशतर्फ खुरकोट नेपाल थोक कटुञ्जे बेसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ। बाढ़ीका कारण रसुवाको मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नआएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ। यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा टोखा छहरे सहरखण्ड बाढ़ी तथा पहिरोको जोखिममा छ। राति 10 बजेदेखि बिहान 5 बजेसम्म त्यहाँ सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको विदुर नगरपालिका 10 सिम्टामा पनि पासाङ लामो सड़क खण्ड बाढ़ीका कारण पूर्ण रूपमा प्रभावित छ।

0: गुलास भए अरू किन खोज्ने।
1: नेकपा एमालेको निर्वाचन समीक्षा कार्यदलको बैठक अहिले केही 9 बजेको लागि बोलाएको छ। बैठक अहिले केही बेरमा बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सदस्यले कार्यदलको प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन्। महासचिव शंकर पोखरेलले 65 पृष्ठको पार्टी पुनर्गठन सम्बन्धी तयार पारेको प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले 39 पृष्ठको अर्को प्रतिवेदन ल्याएपछि दुवै प्रतिवेदनलाई समेट्ने गरी नेता प्रदीप गेवालीले पार्टी पुनर्गठन सम्बन्धी तेस्रो प्रतिवेदन ल्याएका छन्। सोही प्रतिवेदनमा आज छलफल हुन लागेको हो। नेपाली कंग्रेसमा 15 महाधिवेशन अन्तर्गत आज विभिन्न 31 जिल्लामा ओडा अधिवेशन हुँदैछ। हिजो हुन नसकेका बाँकी जिल्लामा ओडा अधिवेशन हुन लागेको हो। हिजो 43 जिल्लाका 3,396 ओडामा अधिवेशन सम्पन्न भएको थियो। रसुवा, नुवाकोट र धादिङ बाहेक बाँकी 31 जिल्लामा ओडा अधिवेशन हुन लागेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए। कंग्रेसले यही असोज 16-19 गतेसम्म हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजोदेखि ओडा अधिवेशन शुरू गरेको छ। जनकपुरमा भएको आगलागीमा परेर एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ। जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोक स्थित घरमा जलेर 70 वर्षीय किशोरी सहनीको मृत्यु भएको। राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन्। सहनी अवकाश प्राप्त शिक्षक हुन्। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बाराको जितपुर सिमारा 2 सिमारा बजारमा एक युवकको हत्या गरिएको छ। सम्झना होटलमा आएका 4 जनाको अज्ञात समूहले हिजो बेलुका चक्कु प्रहार गर्दा स्थानीय 38 वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घरेले बताए। उनका अनुसार चक्कु प्रहारबाट घाइते खड्कालाई त्यही समूहका 2 जनाले वीरगंजको परवानीपुर स्थित बयोदा अस्पताल पुर्याएका थिए। चिकित्सकले खड्कालाई मृत घोषणा गरेका थिए। एम्बुलेन्समा खड्कासँगै गएका 2 जनालाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ। मृतक खड्का ठूला सवारी साधनका चालक रहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। साउदी अरेबियाले यमनका हुती विद्रोहीहरूले हिजो ब्यालिस्टिक मिसाइलले आफ्नो राजधानीमा आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएका छन्। अमेरिका इरान युद्ध पुनः चर्किएपछि हुती विद्रोहीले हमला गरेको हो। साउदी नेतृत्वको गठबन्धनले हुतीहरूसँग लड़िरहेको विज्ञप्ति मार्फत जानकारी दिएको छ। गठबन्धनले मिसाइल रोकेको समेत जनाएको छ। रियादका केही बासिन्दाहरूले विस्फोटको आवाज पनि सुनेको बताएका छन्। पछि केहीले विमानस्थल नजिकै धुवाको मुस्लो उठेको पनि बताएका थिए। हुतीहरूले रेड सीको बन्दरगाह शहर यानबुमा नागरिक पूर्वाधारमा समेत आक्रमण गर्ने प्रयास गरेको रियादद्वारा विज्ञप्तिमा उल्लेख छ। यद्यपि कुनै हताहत वा क्षतिको रिपोर्ट पनि नआएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र राफिनाको शानदार ह्याट्रिकमा बार्सिलोनाले गैराती स्पेनी ला लिगामा सेभियालाई 3-1 हराउँदै आफ्नो 100% शुरूआत कायम गरेको छ। यो नतिजापछि ह्यान्सी फ्लिकको बार्सिलोनाले रियल मड्रिडमाथि 6 अंकको अग्रता लिएको छ। बार्सिलोनाको 7 खेलबाट 21 अंक भएको छ। रियलले आजको खेलमा एथलेटिको मड्रिडको सामना गर्दैछ। सेभिया भने 13 अंकका साथ 5औं स्थानमा छ। उसले 19औं मिनटमा युसुफ फोफानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न भने सकेन। लयमा रहेको ब्राजिलियन खेलाड़ी राफिनाले 22, 52 र 69औं मिनटमा गोल गरेका थिए र आफ्नो जीत सुनिश्चित गरेका थिए। यो सिजन लीगमा उनले गरेको गोल संख्या 12 पुगेको छ र यो उनको लगातार दोस्रो ह्याट्रिक पनि रहेको छ। कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98615 39 444
2: र 0295901155।
0: More style, more design. Total Tellers.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-49।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
6: होइन ए मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौँ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू

0: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
0: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ।
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ।
0: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
0: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
0: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: सब जानकारीको लागि 029562061,
0: 029573315
1: र 98520607
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 029590667 र 98422267।
2: खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
3: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडाध्यक्षज्यू.
1: नमस्ते नमस्ते. के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो. अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा, हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
4: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842082776.
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. स्टार खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो.
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.

तिनानाको सिन्दुर पोते दुईको धागो चुराओ, तिनानाको सिन्दुर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औठी ल्याएको छु एक

मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी त भइथिन्।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: खुशीको खबर खुशीको खबर खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752 67, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 0291404084 र 98040485827।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029562061
3: 029570315
4: र 98520170
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: देखे तिमीलाई हिजो हेराती
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: त्यस्तो के कुरा थियो?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दाबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बाँदै सिलाएको त बजी। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
16: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्स एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
16: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525160 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99-00-90-0062।
5: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
5: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801,
11: जनक पौडेली 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: विश्व एसियाली खेलकुदमा कराटेको महिला व्यक्तिगत काता प्रतिस्पर्धामा नेपालकी सुनमाया थिङ पराजित। मेडलको आशा गरिएका उसु खेलाड़ी विजय सिंजाली पनि पहिलो चरणबाटै बाहिरिए।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। दीपशिखा र पूजनी समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्री सहितको टोली साँझ 6:30 बजे न्यूयोर्क प्रस्थान गर्न लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनेछन्। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने पर्सी मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका छ। नेकपा एमालेको निर्वाचन समीक्षा कार्यदलको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा सदस्यहरूले कार्यदलको प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राखिरहेका छन्। एमालेको पार्टी र नेतृत्व पुनर्गठन कार्यदलले तत्काल अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन नगरी समग्र पार्टी पुनर्गठनको विषयलाई छलफलमा लैजाने निष्कर्षसहित एउटै प्रतिवेदन तयार गर्ने तयारी गरेको छ। तत्काल अध्यक्ष ओलीलाई हटाउने विधि र त्यस अनुसार पार्टीभित्र ध्रुवीकरण भइ नसकेकाले समग्र पार्टी पुनर्गठनको मुद्दालाई भने आन्तरिक छलफलको विषय बनाइने एक नेताको भनाई छ। महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन सम्बन्धी तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले ल्याएको 39 पृष्ठको अर्को प्रतिवेदनमा सहमति नजुटेपछि दुवै प्रतिवेदनलाई समेट्ने गरी नेता प्रदीप केवालीले पार्टी पुनर्गठन सम्बन्धी तेस्रो प्रस्तावित प्रतिवेदन ल्याएका छन्। सोही प्रतिवेदन समेतमा आज सदस्यहरू बीच छलफल हुन लागेको हो। हिजै बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि बैठक आजका लागि सारिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताएका छन्। उपाध्यक्ष थापाले ओलीको नेतृत्व पुनर्गठन हुनै नसक्ने र महासचिव शंकर पोखरेलले प्रदेशहरूबाट आएका सुझावका आधारमा पार्टी र नेतृत्व विधिपूर्वक पुनर्गठन गर्नुपर्ने प्रतिवेदन तयार गरेका थिए। अब दुवै प्रतिवेदनलाई एउटै बनाएर आज बेलुका बस्ने सचिवालय बैठकमा पेश हुनेछ। सचिवालय बैठकपछि कार्यदलले तयार गरेको एउटा प्रतिवेदन केन्द्रीय सचिवालय बैठकमा पेश गरिनेछ। त्यो प्रतिवेदनमाथि भोलिदेखि बस्ने केन्द्रीय कमिटिले पारित गर्ने आचार्यले बताएका छन्। एमालेको केन्द्रीय समितिको बैठक भोलिदेखि ललितपुरको एक पार्टी प्यालेसमा बस्ने भएको छ। नेपाली कंग्रेसमा 15 महाधिवेशन अन्तर्गत आज विभिन्न 31 जिल्लामा ओडा अधिवेशन हुँदैछ। हिजो हुन नसकेका बाँकी जिल्लामा ओडा अधिवेशन शुरू हुन लागेको हो। हिजो 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। उनका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक बाँकी 31 जिल्लामा वडा अधिवेशन हुन लागेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए। कंग्रेसले यही असोज 16-19 गतेसम्म हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजोदेखि वडा अधिवेशन शुरू गरेको हो। नेपाली कंग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्गाले पार्टी विभाजन उन्मुख रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित रहेको उल्लेख गरेका हुन्। देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। पार्टीभित्र दुई पक्षले 15 महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहेका बेला खड्गाले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन्। उनले पुनरावलोकनको माग सहित आफू अदालत गएको र अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रियामा आफू नैतिक रूपले सहभागी नभएको पनि प्रष्टीकरण दिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रमा सड़क कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा चल्ने सवारी साधनको चाप बढ़ेको छ। गत असोज 1 गतेदेखि कृष्णवीर क्षेत्रमा दुवैतर्फको सड़क सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको हो। वैकल्पिक सड़क निर्माण सम्पन्न भएसँगै रोकिएका तथा अन्य मार्गबाट आवतजावत गरिरहेका सवारी साधन पुनः पृथ्वी राजमार्ग तर्फ फर्किन थालेका छन्। दुवैतर्फ सड़क सञ्चालनमा आएपछि राजमार्गमा निजी सवारी, सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको आवागमन बढ़ेको छ। लामो दूरीका सवारी साधन समेत नियमित रूपमा सञ्चालन हुन थालेपछि राजमार्गका विभिन्न खण्डमा चाप देखिन थालेको हो।
7: मौसमविदहरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताएका हुन्। उनका अनुसार असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। प्रणालीबाट नेपालतर्फ पर्याप्त जल बाष्प भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमवेदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्ने उनीहरूको भनाई छ।
4: नेपाली बजारमा सुनको मूल्य बढ़ेको छ। कारोबार हुने साताको पहिलो दिन बजार खुल्न साथ सुनको मूल्य प्रति तोला 2,100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेसँगै सुन आज प्रति तोला 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि आज बढ़ेको छ। चाँदीको मूल्य 20 रूपियाँले बढ़ेर तोलाको 4,795 रूपियाँ पुगेको छ।
7: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारी, निरंकुश र गैर जिम्मेवारी विरूद्ध जनता विद्रोहका लागि सड़कमा उत्रने तयारीमा रहेको दावी गरेका छन्। नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा हिजो राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं तिहार र छठपछि सरकार विरूद्ध ठूलो विद्रोह हुने बताएका हुन्। विद्रोहमा उत्रिँदा जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिलेदेखि तयारी गर्न उनले पार्टी पंक्तिलाई आग्रह गरेका छन्। 35 वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरूले प्राकृतिक प्रकोपपछिको उद्धार र राहतको काममा असफल भएको उनको भनाई थियो। उनले महंगीले चरम सीमा पार गर्दा पनि सरकारको उपस्थिति नदेखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
4: गुड्दै गरेको इभी गाड़ीमा अचानक आग लागि भएको छ। कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दिया नगरपालिका साथ रम्तापुर स्थित इभी हाइएसमा आज बिहान
7: पहुने 7 बजेतिर आग लागि भएको हो। सो गाडी कैलाली धनगढ़ी उपमहानगरपालिका 3 का 38 वर्षीय नरेन्द्र नेगीले चलाएका थिए। ईभी हाइएसमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो। यसैबीच धनकुटाको ताकुआबाट धरान आउँदै गरेको जीप दुर्घटनामा पर्दा 1 जनाको मृत्यु भएको छ, अन्य केही घाइते भएका छन्। जीपमा 11 जना सवार थिए, मृतकको परिचय खुलेको छैन। सडक अप्ठ्यारो भएका कारण अनियन्त्रित भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ। जीप सडक भन्दा करिब 100 मिटर तल खसेको प्रहरीले बताएको छ। कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका 2 जीप नजिकैको छारेभिरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब 100 मिटर सड़क अवरूद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण करिडोर हुँदै आवाजावत गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुंगा खसेकाले तत्काल सड़क खुलाउन कठिन भएको छ। जिल्ला सदरमुकाम सिंहकोटमा आज सञ्चालन हुन लागेको स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका 27 जना भन्दा बढ़ी नागरिक समेत बाटोमै अलपत्र परेका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताएका छन्। पहाड़ी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सड़क खण्डमा पनि यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशतर्फ खोक नेपाल थोक कटुञ्चे बेसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ। बाढ़ीका कारण रसुवाको मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको विद्रोह नगरपालिका 10 सिमचारमा पासाङ लामो सड़क खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ।

ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग साउदी अरेबियाले यमनका हुती विद्रोहीहरूले हिजो ब्यालिस्टिक मिसाइलले आफ्नो राजधानीमा आक्रमण गर्ने प्रयास गरेको आरोप

पराजित भएकी छन्। सानुभाए दक्षिण कोरियाकी चोन हाउनसँग 5-0 सोझो अंकले पराजित भएकी हुन्। प्रतिस्पर्धामा दक्षिण कोरियाली खेलाड़ी चोईले 5 अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरिन् भने सानुभाएले कुनै अंक जोड्न सकिनन्। यो सँगै व्यक्तिगत खातातर्फ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98520-28-6।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट

0: त्यही सिलाउँछु
1: बुवा। मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827676।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
10: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा आयो।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिन्टार एयरपोर्ट गेट।
17: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: यस्तो पनि गहना लाउँछन्?
17: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
17: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
18: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
17: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
18: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
18: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
0: जनक पौडेली 98520558344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
7: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
8: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: सब जानकारीको लागि 029562061,
9: 029573315
8: र 98520607
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
14: सम्पर्क 029142 40084 र 98040445827।
15: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलिकतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खापबारी नगरपालिका 9 तुमलिङटार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375
4: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
5: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
4: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9813655553 र 9843218049
6: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
7: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
6: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9952061580 र 9942081181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 संखुवा सभा
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
9: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
8: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने
9: दाँत भर्ने दाँतको आसुति गर्ने
8: दाँतको एक्सप्रेस सुविधा
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने
9: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा फोन नम्बर 029562320 र 9842505541
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47-262,
10: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
13: र 0-29-5-90-155।
14: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
15: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
15: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
15: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
15: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली, 98-5-20-58-344 र 0-29-5-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9902692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
0: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
6: 9101555580
1: र व्हाट्सएप नम्बर 9852028646।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, संखुवा सभा।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् के कुरा थियो?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 029 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध थोक बाटो दूरसञ्चार जाने बाटो।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
1: 9010555585
4: र व्हाट्सएप नम्बर 9852286646।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32-76-75।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
14: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhuwa Sabha 95.5 MHz.
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, न आत्तिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूको आग्रह। भोटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको सपहिचानका लागि आउन आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्यपूर्वमा द्वन्द बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन। नेपाल खबरमा अब पूरा खबर। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण मौसमविदहरूले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका छन्। मनसूनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यस पटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक गमिन्द्र दाहालले बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुक्खा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिम समय लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियालिरहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अप्नाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोटी ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ, तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पदमा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ। सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै वहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावी सहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि वहाँले झापाको भद्रपुरबाट यात्रा शुरू गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे वहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ। युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण, विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ। आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ। साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर, न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्। अब विदेशको खबर। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन्। जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यता हुतीका सैन्य प्रवक्ता यहिया अल सारेआले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन्। हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्यपूर्वमा द्वन्द थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्यपूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ। साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड़ डलर बराबरका 48 वटा F-35 लड़ाकू विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20औं एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एस एबीसँग 2-0 पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 को फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारी

0: 1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत गाड़ी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3081 लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860964000
3: र 9819327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ।

0: आँख सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीबरा डेन्टल खाँदबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299। खाँदबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 चुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
1: र 9819327375।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन र काका
1: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
1: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: प्रोप्राइटर सुनु एन भीम कदाइली
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827
3: आयो सबको घर घरमा
4: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
5: नमस्कार तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.
1: Surprise! Jenny, यो गहना कस्तो छ?
6: क्या? यस्तो पनि गहना लाउँछन्?
1: अनि यो?
6: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
1: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ?
6: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
6: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सङ्खुवा सभा
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 4 20 59 8 1 जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सङ्खुवा सभा
7: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दाउनु भएछ?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्टार खाजारी एक बुजुर्ग बाटो दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 90 0062।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्म पार्थ्यो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-525-55-768 98-525-55-768।
5: साथै 98-525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: खाँदबारी नगरपालिकाको अनुरोध।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
9: थियो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
9: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029956667 र 9842226667।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
12: आयो सबको घर घरमा आयो।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: ओहो लु नमस्कार है सर।
17: ओहो लु नमस्कार है सर। नमस्कार।
16: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
16: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल, 98615-39444
18: र 029590155।
19: More style, more design. Total Tellers.

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी केल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: क्लियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण आइतबारसम्ममा 1436 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना गरी 1434 जनाको शव फेला परेको हो। साथै काठमाण्डुमा 2 जनाको उपचारका क्रममा ज्यान गएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1292 वटा शव व्यवस्थापन अर्थात माटोमुनि राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएका 1332 वटा शवको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। प्रहरी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालित भएको नेपाल प्रहरीले जनाएको छ। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 2 डाँडागाउँमा घरायसी विवादका क्रममा हँसिया प्रहार गरेर पतिले आफ्नै पत्नीको हत्या गरेका छन्। प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छ। उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार 58 वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरेर पत्नी 45 वर्षीय विमला राईमाथि हँसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हँसिया प्रहारबाट विमलाको घाँटीमा गम्भीर चोट लागेको थियो। घटनापछि गन्दुराम आफै अस्थायी प्रहरी चौकी माडीवास पुगेका थिए। उनी आफैले घटनाको जानकारी गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलटारमा लगेको छ। जेएनजी आन्दोलनका क्रममा काठमाण्डुको केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङमा गाउँपालिका 2 हुङ्गेसाङ्गुका 27 वर्षीय राजकुमार लिम्बु रहेको प्रहरीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा कैदी सजाय भोगिरहेका लिम्बु गत वर्ष भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार भएपछि दमक नगरपालिका 6 लुकेछिपी बस्दै आएको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रंजन अवालले जानकारी दिनुभएको छ। काभ्रे पलाञ्चोक जिल्ला अदालतले 2079 साल असार 22 गते जबरजस्ती करणी मुद्दामा लिम्बुलाई 18 वर्ष कैद सजाय, पीड़ितलाई 1,00,000 रूपियाँ क्षतिपूर्ति र 2,200 रूपियाँ पीड़ित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ। जिल्लाभित्रका कुनै पनि विद्यालयमा त्यस्ता कार्यक्रम नगर्न भनिएको हो। पठन पाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने विद्यालय जस्ता संवेदनशील क्षेत्रमा दलगत कार्यक्रमहरू नगर्न प्रशासनले भनेको हो। सुनसरी प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक विद्यालयका कक्षा कोठा तथा विद्यालय परिसरमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेको भनी व्यापक गुनासो आएको जनाएको छ। सहायक प्रमुख जिल्लाधिकारी राजमणि निरौलाद्वारा जारी गरिएको सूचनामा राजनीतिक दलका आन्तरिक कार्यक्रमहरू चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेला जस्ता गतिविधि विद्यालयमा नगर्न नगराउन जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गरिएको छ। धरान 19 स्थित अपाङ्ग तथा असहाय केन्द्रले 15 जना विपन्न परिवारलाई खाद्यान्न, एक बालकलाई शैक्षिक सामग्री र एक दृष्टिविहीन महिलालाई जीविकोपार्जनका लागि सहयोग प्रदान गरेको छ। उपचार खर्च अभावमा रहेकी धरान 16 गर्भवती शशी लिम्बुलाई उपचारका लागि 15,000 रूपियाँ नगद सहयोग प्रदान गरिएको हो। केन्द्रको सहयोग कार्यक्रममा बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ विभाग प्रमुख कला थापाले प्रतिष्ठानमा विपन्न नागरिकका लागि 75 वटा शय्या पूर्ण रूपमा निशुल्क रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको नीति अनुसार प्रतिष्ठानमा कुल बिरामी क्षमताको 10% अर्थात 75,000 गरीब तथा विपन्न नागरिकका लागि छुट्याइएको छ। केन्द्रका निर्देशक सुनिल खड्काका अनुसार संस्था स्थापनादेखि नै असहाय अपाङ्गता भएका तथा विपन्न नागरिकको सेवामा निरन्तर क्रियाशील रहँदै आएको छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: शैक्षिक सामग्री भयो, औषधि भयो, सिप विकास तालिम भयो, यो सबै हामी चाहिँ लगायत विगत 20 वर्षदेखि हामीले निरन्तर सञ्चालन गर्दै आइरहेछौँ र यो हाम्रो जुन कार्यक्रम थियो एकदम सफलतापूर्वक सम्पादन भइरहेछ, हामी यसमा सफल पनि भइरहेछ भनेर विभिन्न दाताहरूले जुन सहयोग गरिरहेको छ दयानुमानहरू यसलाई एकदम उपलब्धिमूलक छ। 110 पटकको चाहिँ श्री अशोक कुमार अग्रवालको सहयोगमा चाहिँ खाद्य सामग्री वितरण गर्यौं। त्यस हाम्रो निम्तलाई स्वीकारे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सिङ विभाग प्रमुख श्री कला थापाज्यूको प्रमुख अतिथिमा चाहिँ हामीले हिजो 15 जनालाई खाद्यान्न सामग्री अनि 1 जना बालकलाई शैक्षिक सामग्री लगायत 1 जना नेत्रहीन महिला जीविकोपार्जनका लागि आर्थिक सहायता लगायत 1 जना गर्भवती महिलालाई चाहिँ उपचार खर्च बापत चाहिँ हामीले 15,000 पनि सहयोग गरेको छौँ।
2: पाँचथरको फिबिङ नगरपालिकाले पछिल्ला 3 आर्थिक वर्षमा नगर क्षेत्रको 8,000 भन्दा बढ़ी गाई भैंसीमा निशुल्क कृत्रिम गर्भधान गराएको छ। उन्नत पशुवंश विकास गर्दै दैनिक 50,000 लिटर दूध उत्पादन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। त्यस अन्तर्गत कृत्रिम गर्भधानमा जोड़ दिइएको हो। नगरपालिकाका अनुसार आर्थिक वर्ष 80/81 1,300, 81/82 3,214 र 82/83 3,191 पशुमा कृत्रिम गर्भधान गरिएको थियो। चालू आर्थिक वर्षमा समेत हालसम्म 300 भन्दा बढ़ी पशुमा यो सेवा प्रदान गरिएको छ। गाईमा होलिस्टिन र जर्सी साँडेको तथा भैंसीमा मुर्रा राँगाको वीर्य प्रयोग गरिन्छ। राष्ट्रिय पशु प्रजनन कार्यालय लाहानबाट ल्याइएको वीर्य वैज्ञानिक विधिबाट विशेष उपकरण मार्फत गर्भधान गराउने गरिएको छ। नगरपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक नारायण कुमार थापाका अनुसार सेवा 14 वडाका 4 केन्द्रबाट नियमित रूपमा प्रदान गरिँदै आएको छ। ताप्लेजुङको फक्तालुङ गाउँपालिका खेजेनिममा पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका छन्। खेजेनिमको चौवाखु टोलका पहिरो परिवार एकीकृत बस्तीमा बस्न थालेका हुन्। खेजेनिम चौवाखु टोलमा पहिरो प्रभावित परिवार सोही टोल स्थित सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरी बस्न थालेको जनाइएको छ। पहिरोबाट प्रभावित भएका टोलका 10 परिवार गत जेठ महिनादेखि एकीकृत बस्तीमा बस्न थालेको फक्तालुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुले जानकारी दिनुभयो। खेजेनिमकै बासिन्दा रहेका गाउँपालिका उपाध्यक्ष लिम्बुले चौवाखु टोलका पहिरो प्रभावित परिवार सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती निर्माण गरेर बसोबास गर्न थालेको जनाउनु भएको छ। खेजेनिमको तिङखु टोलका पहिरो प्रभावित 6 मध्ये 4 परिवार आफ्नै सुरक्षित जग्गामा बस्न थालेका छन्। चुवाखुका 2 र तिङ्गु टोलका 2 गरी पहिरो प्रभावित 4 परिवारले सुरक्षित स्थानमा घर निर्माण गरिरहेका छन्। सुनसरीको देवानगंज घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ। देवानगंज गाउँपालिका 1 मध्य हर्सा स्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उहाँको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। यादवको कम्मर मुनिको दायाँ तिग्रामा गोली लागेको छ। उहाँ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते हुनुभएको थियो। उहाँले देवानगंज गाउँपालिका 2 का 18 वर्षीय विष्णु कुमार यादव र 26 वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो। उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न रिसिभीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसभा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिकलाजुन 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820 70 83 82, 9843 21 753। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रही गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिक बहादुर नेङमाङ, छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार बर्दहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिस कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
2: ब्रेकपछि बाँकी खबर। सुत्केरी विधा 6 महिना पर्ने माग सहित संसदमा दर्ता भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावलाई स्वास्थ्य, नागरिक उत्पादन र सुरक्षित मातृत्वको अधिकारसँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। महिला कानून तथा विकास मंचले आइतबार आयोजना गरेको सुरक्षित मातृत्व अधिकार सम्बन्धी छलफलमा प्रस्तावक सांसद सीता थपलियाले सबै सुत्केरी आमालाई लाभ पुग्ने गरी प्रस्ताव ल्याइएको बताउनुभयो।
5: सुत्केरी विधा 6 महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावले रोजगारीमा रहेका आमाहरू लाभान्वित हुने बताइएको छ।

0: जोड़ दिनुभयो।
1: तर अहिले पनि पुरुषको नजरमा महिलालाई छ महिना बिदा दिने भनेको चाहिँ उहाँलाई चाहिँ यतिकै घरमा बस्न आराम गर्न दिने भन्ने जस्तो सोचाइ छ। तर वास्तवमा तपाईँले जन्माएको सन्तान सुरक्षित र राम्रो अवस्थामा भोलि हुर्काउन सक्नु भएन भने तपाईँले हुर्किसकेपछि जति सके औषधि उपचार गरे पनि ऊ सक्षम र सबल बन्न सक्दैन। तर सक्षम र सबल बन्ने भनेको आमाको ब्रेस्ट फिडिङले हो। जुन समयमा हामीले बढी केयर गर्न सक्दैनौँ, जुन समयमा हामीले उनलाई महत्वको साथ हुर्काउन सक्दैनौँ, पछि हामीले धिकारेर केही हुँदैन। त्यस कारणले जुन समयमा हामीले स्वच्छ बच्चा उत्पादन गऱ्यौँ, अब उसलाई चाहिँ हेरविचार गऱ्यौँ भने यो राज्यले पनि सबल नागरिक पाउँछ, सक्षम नागरिक पाउँछ। त्यसकारणले त्यसको लागि अत्यन्तै जरुरी छ।
0: उक्त प्रस्तावका समर्थक सांसद सरस्वती लामाले छ महिनाको प्रयासपछि प्रस्ताव संसदमा दर्ता भएको जानकारी दिँदै सो प्रस्तावको पक्षमा सबै सांसद रहेको र यसले छिट्टै कानूनको रूप लिने विश्वास व्यक्त गर्नुभयो।
2: बच्चालाई हेर्नलाई आमाले मात्रै गर्न सक्दैन, आमाको स्वास्थ्य पनि त ठिक हुँदैन त्यतिखेर होइन, अनि आमाको केयर गर्नलाई पनि बाउ पनि चाहिन्छ, बाउलाई बाउको पनि त फेरि जब छुट छ उता, उसलाई पनि त्यो 42 दिनसम्म चाहिँ छुट्टी दियो भने केही त हुन्छ नि त। त्यतिखेरसम्म आमाको अलिकति स्वास्थ्य पनि राम्रो हुन्छ, मानसिक स्थिति पनि राम्रो भइसकेको हुन्छ, अलिकति त केही हुन्छ नि। त्यसपछि त बच्चा अनि आमालाई 6 महिना राख्दाखेरि 6 महिनापछि शिशु स्याहार केन्द्रमा पुर्याउँदाखेरि पनि त अलिकति ढुक्क हुन्छ मेरो बच्चा। त्यही भएर हामीले चाहिँ कस्तो भने यो 6 महिना छुट्टी दिनु भनेको चाहिँ सरकारले यो हामीलाई चाहिँ आर्थिक बोझ पर्छ, तलब त दिनु पर्यो होइन, आर्थिक बोझ पर्छ भनेर त्यसलाई चाहिँ त्यो रूपले नहेरिकन यो चाहिँ भविष्यको हाम्रो चाहिँ स्वस्थ नागरिक बनाउनु हो, हाम्रो यो राज्यको दायित्व हो भनेर त्यतातिर चाहिँ राज्यले सोच्नुपर्छ।
0: कार्यक्रममा स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाकी प्रमुख डाक्टर गौरी प्रधानले सुत्केरी विधा 6 महिना जोड दिनुभयो। उहाँले विश्व स्वास्थ्य संगठनले पनि सुत्केरी विधा 6 महिना बनाउन सिफारिश गरेको उल्लेख गर्दै आमाको पौष्टिक दूध शिशुले 6 महिनासम्म सेवन गर्दा नसर्ने रोग लाग्नबाट नियन्त्रण हुने पुष्टि भएको बताउनुभयो। डाक्टर प्रधानले सुत्केरीलाई मानसिक रूपमा बलियो बनाउन पुरूषलाई 42 दिन सुत्केरी स्याहार विधा जायज भएको तर्क गर्नुभयो।
3: आमाको दूध बाहेक 6 महिनासम्म बच्चालाई अर्को केही पनि खुवाउनु हुँदैन है, नखुवाऊ है भनेर नियन्त्रण भनेका छौँ हामीले होइन। त्यो नियन्त्रण किन भने कतिपय बच्चाहरूलाई चाहिँ फेरि आमाको दुध बाहेक अन्य दुध जन्य कुरा होइन केही खुवाउनु पर्ने अवस्था आउन सक्छ। त्यस्तो बेलामा चाहिँ डाक्टरले प्रेस्क्राइब गरेर मात्रै दुध दिनु मिल्छ, एउटा आमाको लागि फाइदा छ हामीले 6 महिनासम्म दुध खुवाउँदाखेरि, र अर्को चाहिँ नवजात शिशुको लागि पनि फाइदाको कुरा छ। हामीले अहिले सर्ने रोग लागि क्यान्सरको लागि होइन हाम्रो सरकारको तर्फबाट कति बजेट चाहिँ छुट्याएका छौँ, हामीले 6 महिनासम्म आमालाई तलब दिँदाखेरि र भविष्यमा बच्चामा हुने नसर्ने रोगहरूलाई कम्पेयर गर्दा उसको खर्चलाई कम्पेयर गर्दाखेरि चाहिँ 6 महिना बिदा दिनु चाहिँ निकै हाम्रो लागि फाइदाजनक हुन्छ। त्यो चाहिँ आजको आजै नहोला तर त्यसले चाहिँ प्रतिफल हामीलाई चाहिँ धेरै गुणाले बढी प्रतिफल दिन्छ।
0: कार्यक्रममा न्यून आय भएका महिलाहरूका लागि सुत्केरी भत्ताको व्यवस्था गर्नुपर्नेमा समेत सरकारवालाहरूले जोड़ दिएका थिए।
4: झापाको दमक 2 स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संगठनका लागि अभिभावक भेला सम्पन्न भएको छ। आइतबार विद्यालयमा आयोजित भेलाले रिक्त रहेको विद्यालय व्यवस्थापन समितिको 1 सदस्य तथा शिक्षक अभिभावक संघका सदस्यहरू पदमा चयन गरेको हो। भेलामा दमक नगरपालिका शिक्षा शाखाका अधिकृत सोमनाथ गुरागाईको उपस्थिति रहेको थियो। भेलाले रिक्त रहेको विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा केन्द्र खनाललाई सर्वसम्मत रूपमा चयन गरेको छ। यस्तै शिक्षक अभिभावक संघका लागि 3 महिला र 4 पुरूष गरी 7 जना सदस्य चयन गरिएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ममता पोखरेल गुरागाईले अभिभावकको सहकार्य र सर्वसहमतिमा समिति चयन हुनु सकारात्मक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा विद्यालय तथा शिक्षक अभिभावक संघलाई पूर्णता दिँदै विद्यालयको शैक्षिक विकास र गुणस्तरीय शिक्षाका लागि थप प्रयास गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको पालिकादेखि केन्द्रीय कमिटिसम्म चुनिन क्षेत्रीय प्रतिनिधि हुन अनिवार्य भएपछि क्षेत्रीय प्रतिनिधिमा रस्साकसी भएको छ। नेपाली कांग्रेसको विधानले केन्द्रीय सभापतिसम्मले क्षेत्रीय प्रतिनिधि अनिवार्य रूपमा चुनिनुपर्ने व्यवस्था गरेपछि क्षेत्रीय प्रतिनिधि चयनमा कार्यकर्ताहरू बीचमा रस्साकसी चलेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वड़ा कमिटिहरूको अधिवेशन चलिरहेको छ।

0: शेरबहादुर देउवा पक्षका तथा केही नेताहरू भने यस अधिवेशनमा सहभागी भएका छैनन्। अधिकांश नेता तथा कार्यकर्ताहरू भने वड़ा अधिवेशनमा केन्द्रित भएका छन्। वड़ा अधिवेशनले क्षेत्रीय प्रतिनिधिको छनौट गर्ने कांग्रेसको विधानले व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार माथिल्लो तहको नेतृत्व कांग्रेसका नेता तथा कार्यकर्ताहरू अहिले कोशी प्रदेशका विभिन्न वड़ामा चलिरहेको वड़ा अधिवेशनमा होमिएका छन्। अब सुन चाँदीको बजार भाव। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गीता सुनिने, श्वास बनाउने, गीताबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर. अमेरिकी राष्ट्रपतिले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गरेका छन्. ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीति सहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गरेको अमेरिकी संचार माध्यमले जनाएका छन्. अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ. राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लामो सूची सार्वजनिक गरेका हुन्. ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिकामा गैर कानूनी आप्रवासी प्रवेश शून्य भएको दावी गरेका छन्. उनले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको जनाएका छन्. विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गरेका छन्. इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनीतिक विषय बनेको छ. ट्रम्पले व्यापारका क्षेत्रमा विदेशी वस्तुमाथि लगाएको उच्च भन्सार महसुललाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्. र खेल खबर. जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ. आइतबार भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको हो. अब नेपालले 9 12 स्थानका लागि हङकङसँग खेल्नेछ. नेपाल पदक जित्ने होडबाट भने बाहिरिएको छ. नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो. एसियाली खेलमा
1: This is Radio Sankhuasubha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasabha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल खाँदबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा नेतृत्व हस्तान्तरणमा अध्यक्ष ओलीको अनिच्छापछि नेताहरू फरक किताबमा विभाजित। नेपालमा आगामी साता भारीदेखि अति भारी वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विज्ञहरूको सुझाव। इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको वास्तविक संख्या ट्रम्प प्रशासनले लुकाएको वाशिङटन पोस्टको दावी। र कराटेकी एरिका गुरूङ एसियाडमा कास्य पदक जित्नबाट चोकिन। सेमी फाइनलमा साउदी अरेबियाकी प्रतिस्पर्धीसँग पराजित।

0: नमस्कार कान्तिपुर डायरीका साथमा दीप शिखर नवीन समाचार अब विस्तारमा।
1: एमाले भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षले ओलीबाट नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि पार्टीभित्रको राजनीति तरंगित भएको छ। विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको बाटो खुले पनि आवश्यक समर्थन जुटाउन चुनौती देखिएको छ। केन्द्रीय कमिटी बैठकमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण र संगठन पुनर्गठनका प्रस्तावमाथि निर्णायक बहस हुने देखिन्छ। थप विवरण सहित कान्तिपुर कर्मी गंगा विसीले तयार पारेको एक रिपोर्ट।
0: चुनावी धक्का र जेएनजी आन्दोलनपछि बदलिएको राजनैतिक परिस्थिति बीच एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको विवाद उत्कर्षमा पुगेको छ। यो बहस एकाएक चर्किएको भने होइन। महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीबाट नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि पार्टी अन्तर संघर्षमा छ। गत वर्ष भदौ 20 सकिएको विधान महाधिवेशन र पुसको पहिलो साता भएको 11 महाधिवेशनमा अध्यक्ष ओलीको पक्षमा थिए उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत। अहिले उनीहरूको निष्कर्ष छ, अब पुरानो नीति र नेतृत्वबाट एमाले उँभो लाग्दैन, त्यसैले ओलीले नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुन्छ। देशभर भएका 13 भेलाबाट आएका सुझावका आधारमा पोखरेलले पार्टी पुनर्गठनको खाकासहित प्रतिवेदन पनि तयार गरे, तर ओलीले त्यसलाई अघि बढ़न दिएनन्। शुरूमा उनले पुनर्गठन कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाए। पोखरेलको प्रतिवेदन विरूद्ध आएको थापाको प्रतिवेदनमा पनि चित्त नबुझेपछि उनले कार्यदलमा नरहेका नेता प्रदीप ग्यावलीलाई प्रतिवेदन लेख्ने जिम्मा दिए। ओली पक्षकै नेताहरू विकल्पमा उभिएपछि एमालेको अन्तर संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। अब सोमबार शुरू हुने केन्द्रीय कमिटी बैठकमा यो बहस प्रमुखताका साथ उठ्ने देखिन्छ। महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय महत्वपूर्ण एजेण्डा बनिसकेको उल्लेख गर्दै पार्टीले युवा र संगठनमा आरक्षणको व्यवस्था लागू गरिसकेको भए पनि त्यो पर्याप्त नभएको जनाएका छन्। पोखरेलले प्रदेशहरूबाट आएको सुझावका आधारमा प्रतिवेदनमा कोट गरेका छन्। यसले युवाहरूको आकांक्षाको सम्बोधन हुने देखिँदैन। पार्टीले तीन पुस्ताको संयोजनको नीतिलाई ठोस योजना बनाएर अघि बढ़ाउनु पर्दछ। यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिबद्धता प्रकट गर्न आवश्यक छ। उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल नेतृत्व पुनर्गठनको पक्षमा उभिएपछि एमालेभित्र तातो बहस शुरू भएको छ। महासचिव पोखरेलको प्रतिवेदनमा नेतृत्व हस्तान्तरणका लागि ओली आफै अग्रसर हुनुपर्ने प्रस्ताव राखिएको थियो। अब बुझौं कहिले शुरू भयो त पुनर्गठनको बहस। भदौ 24 विध्वंसात्मक प्रदर्शनले अध्यक्ष ओली नेतृत्वको सरकार विस्थापित गरेपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। एमाले त्यसलाई असंवैधानिकका रूपमा लिँदै आएको छ। त्यसबेलासम्म एमाले एक ढिक्का भएर प्रतिवाद गरेको थियो। फागुन 21 निर्वाचनमा ओलीको नेतृत्वमा चुनावमा गए पनि करिब 50% भन्दा बढ़ी जनमत घटेपछि पार्टी पुनर्गठनको बहस शुरू भएको हो। जेएनजी आन्दोलनपछि नेतृत्व पुनर्गठनको बहस पहिलो पटक भएको हो। एमाले महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र पुनर्जागरण अभियानका लागि तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्व हस्तान्तरणका लागि आफै अग्रसर हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। यो बहस केन्द्रदेखि वडा तहसम्म तातेको छ। अब बुझौं काउन्टर प्रतिवेदनले कस्तो असर पार्ला। उपाध्यक्ष एवं कार्यदल संयोजक थापाले पार्टी संकटमा रहेका बेला नेतृत्व हस्तान्तरणको विषय उठाउनु बेमौसमी बाधा भएको प्रतिवेदनमा लेखे। उनले नेतृत्व पुनर्गठनको बहसलाई दक्षिणपन्थी प्रवृत्तिका रूपमा व्याख्या गरेका छन्। थापाको प्रतिवेदनप्रति उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव पोखरेल र उपमहासचिव योगेश भट्टराई लगायतले असहमति जनाएका छन्। केन्द्रीय कमिटिको बैठकमा ओलीले तत्काल नेतृत्व पुनर्गठन आवश्यक नभएको अर्को प्रतिवेदन तयार गराएपछि झन द्वन्द बढ़ेको छ। यतिसम्म कि ओलीले पौडेल र पोखरेल पक्षलाई पार्टी विभाजन गर्न लागेको प्रचार पार्टीलाई गराए, जसले नेतृत्व पुनर्गठनको पक्षमा उठेको आवाज मध्यमार्गी संस्थापन पक्षको बुझाइ थियो। ओली आफैले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको संविधान दिवसको कार्यक्रममा अरूले नै पार्टी फुटाउने हल्ला चलाएको आरोप लगाए। उनले भने, म त हिँड्छु मेरै बाटो, खुट्टा तान्ने गर भन्ने गीत छ। एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन। उनको भनाइ थियो, हामी आफ्नै बाटोमा हिँड्छौं, हातमा साथ दिन्छौं। एमाले शीर्ष नेताहरू सहभागी कार्यक्रममा उनले आफू युद्धको मैदानमा भएको समेत बताएका थिए। उनले आफूलाई महाभारतका भीष्म पितृहरूसँग तुलना गर्दै अहिले पनि राजनैतिक मैदानमा खड़ा रहेको दावी गरे। उनले भने धेरै बाढ़को वर्षा भएपछि भीष्म पितामह सरसैयामा ढलेका थिए, तर केपी ओली सरसैयामा ढलेको छैन, खड़ा छ, फेरि पनि मैदानमा छ। नेता ग्याउलीले पूरक प्रतिवेदन लेख्दै पार्टीमा नेतृत्व विकास र हस्तान्तरण स्वाभाविक विषय नभई लामो प्रक्रिया भएकाले महासचिवको प्रतिवेदनलाई काउन्टर दिएका छन्। उनले भनेका छन् नेतृत्व विकास सम्भाव्यता पहिचान हुर्काएर योजनाबद्ध विकासको प्रक्रिया हो, यो महत्वपूर्ण पक्ष हो, तर सबैसँग नेतृत्व विकास र हस्तान्तरणको योजनाबद्ध प्रणाली माथिदेखि तलसम्म नै विकास गरिनुपर्दछ। पार्टीमा गतिशीलता ल्याउन र नयाँ पुस्तालाई पार्टीमा जोड्न समेत सहयोग पुग्ने गरी पार्टीमा आवश्यक संगठनात्मक र वैधानिक व्यवस्था गरिनुपर्छ। पौडेल पोखरेल पक्षले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा नेतृत्व पुनर्गठनको मुद्दालाई प्रमुखताका साथ अघि बढ़ाउने तयारी गरेको छ। सो पक्षले 269 सदस्यीय हालको केन्द्रीय कमिटिमा आफूहरूसँग 45% भन्दा बढ़ी समर्थन रहेको दावी गरेको छ। विशेष महाधिवेशनका लागि आवश्यक समर्थन जुटाउने वा नेतृत्व परिवर्तनको मुद्दालाई पार्टीभित्र निरन्तर अघि बढ़ाउने रणनीति रहेको नेताहरूको भनाइ छ। विधिवत रूपमा नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक छ। विशेष महाधिवेशनका लागि बहुमत महाधिवेशन प्रतिनिधि वा दुई तिहाई जिल्ला कमिटिले माग गर्नुपर्दछ। हाल पार्टी निर्वाचनबाट पराजित भएको अवस्थामा ओली विरूद्ध खुल्ला रूपमा उत्रने मनस्थितिमा नेता कार्यकर्ता छैनन्। अध्यक्ष ओलीले 11 महाधिवेशनबाट आफू नेतृत्वमा निर्वाचित भएकाले कसैले माग गर्दैमा नेतृत्व नछाड्ने बताउँदै आएका छन्। विशेष महाधिवेशनका लागि आवश्यक प्रतिनिधि र जिल्ला कमिटिको समर्थन जुटाउन सहज नभएको ओली निकट नेताहरूको तर्क छ। सचिव महेश बस्नेतले भने दुवै प्रतिवेदनलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्ने निर्णय भएको बताएका छन्। एमाले विधानको धारा 72 विशेष महाधिवेशन सम्बन्धी व्यवस्था छ। ठोस कार्यसूची र कारणसहित दुई तिहाई जिल्ला कमिटि वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदले लिखित रूपमा माग गरे केन्द्रीय कमिटिले 6 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्नेछ। 11 महाधिवेशनमा 2263 प्रतिनिधि रहेकाले बहुमतका लागि 1132 हस्ताक्षर आवश्यक पर्ने देखिन्छ। केन्द्रीय कमिटिले तोकिएको अवधिमा महाधिवेशन नबोलाए माग गर्ने पक्षले आयोजक कमिटि बनाएर विशेष महाधिवेशन गर्न सक्ने व्यवस्था पनि विधानमा छ। एमालेको गत भदौमा भएको दोस्रो विधान महाधिवेशन अघि तयार गरिएको विधान मस्यौदामा 70 वर्ष उमेर हद र एउटै पदमा दुई कार्यकाल भन्दा बढ़ी रहन नपाउने व्यवस्था राखिएपछि पार्टीभित्र विवाद भएको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत नेताहरूले त्यसमा आपत्ति जनाएका थिए। उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयलाई पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा पुनरागमनसँग पनि जोडेर एमालेभित्र बहस भएको थियो। भण्डारी पक्षका नेताहरूले मस्यौदा आफूहरूलाई रोक्ने उद्देश्यले आएको दावी गरेका थिए। नेतृत्व पुनर्गठनको मुद्दा चर्किएपछि भण्डारी मौन छिन्। आफू एमाले नेतृत्वमा हुने शर्तमा मात्र बोल्ने पक्षमा रहेको उनी निकट नेताहरूको भनाइ छ।
2: रसुवाको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 9 दिनपछि जीवितै उद्धार गरिएका काठमाडौँका कवीर महर्जनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत महर्जनको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। अस्पतालले महर्जनलाई चाँडै नै डिस्चार्ज गर्ने तयारी गरेको छ। गत भदौमा आएको भीषण बाढ़ीपछि माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका महर्जनलाई करिब 170 मिटर गहिराईबाट उद्धार गरिएको थियो। उनी आयोजनाका परियोजना सुपरभाइजरका रूपमा कार्यरत थिए। उनीसँगै फोरम्यान सञ्जय शाहलाई पनि जीवितै उद्धार गरिएको थियो। शाह भने अघिल्लो साता डिस्चार्ज भइसकेका छन्।
1: नेपालमा आगामी साता भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको छ। बंगालको खाड़ीबाट विकसित हुने मौसमी प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणाली बीच अन्तर्क्रिया हुँदा देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने मौसमविदहरूले बताएका छन्। मौसमविदहरूले विशेष गरी असोज 8-12 गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले बाढ़ी पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन्। कान्तिपुर कर्मी उपेन्द्र राजा पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: मौसमविदहरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको र सो प्रणाली थप बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भनेका छन्, मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढ़ी देखिन्छ। 400 मिलिमिटर भन्दा धेरै पानी पर्ने यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ, तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुन सक्छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जल बाष्प भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्छ। भारतीय मौसम विज्ञान विभागका अनुसार अण्डमान सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसुनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी पूर्व बंगालको खाड़ी र पश्चिमको प्रणाली पनि मिसिने सम्भावना रहेको बताउँछन्। मौसमी सूचनाहरू हेर्दै आवश्यक सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेका छन्। अण्डमान सागरमा चक्रवात बने पनि नबने पनि नेपालमा प्रभाव पर्ने सम्भावना देखिएको मौसमविद अधिकारीले जानकारी दिए। उप प्राध्यापक पोखरेलले पनि अर्को हप्ता चक्रवात बन्ने नबन्ने अझै अनिश्चित देखिए पनि नेपालमा भारी वर्षाको सम्भावना कायमै छ। उनले पूर्वदेखि पश्चिमसम्म नै धेरै स्थानमा लगभग र पटक पटक भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्। मौसमी प्रणाली सुस्त गतिमा अघि बढ़ेमा वर्षा लामो समयसम्म जारी रहने पनि उनको भनाइ छ। भारतको उत्तर पश्चिमी क्षेत्र पंजाब हरियाणा राजस्थान र दिल्लीसम्म मनसून बाहिरिएसँगै त्यहाँबाट सुक्खा हावा आउने अवस्था बन्ने उनले बताए। यसले बंगालको खाड़ीबाट आउने न्यूनचापीय प्रणालीलाई भारतको उत्तर पश्चिमतर्फ अघि बढ़न अवरोध गर्ने भएकाले सो प्रणाली नेपालतर्फ सर्ने र नेपालमा तुलनात्मक रूपमा बढ़ी वर्षा गराउने सम्भावना देखिएको पनि उनको आकलन छ। मौसम विज्ञान विभागले वर्षाको मापनका आधारमा त्यसलाई विभिन्न प्रारूपमा वर्गीकरण गरेको छ। 24 घण्टामा 10 मिलिमिटर भन्दा कम वर्षा हुँदा हल्का वर्षा, 10-50 मिलिमिटर भन्दा कम वर्षा हुँदा मध्यम वर्षा, 50-100 मिलिमिटर भन्दा कम वर्षा हुँदा भारी वर्षा, 100-200 मिलिमिटर भन्दा कम वर्षा हुँदा धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी वर्षा हुँदा अति भारी वर्षाका रूपमा विभागले व्याख्या गरेको छ। नेपालमा सामान्यतया अक्टोबर 2 तिर मनसून बाहिरिने गर्छ। अहिलेको मौसमी प्रणाली सक्रिय नै रहेकाले सोही मितिको आसपासमा मनसून बाहिरिने सम्भावना रहेको मौसमविद अधिकारीले बताए। गत वर्ष भने असोज 3रो साता नेपालबाट मनसून बाहिरिएको थियो। यस वर्ष सरदर भन्दा 10 दिन ढिला गरी अषाढ 5 गते मनसून नेपाल भित्रिएको थियो। केही वर्ष यता नेपालमा असोजमा भारी वर्षा भइरहेको छ। उप प्राध्यापक पोखरेलले पनि 5 वर्ष यता असोजमा भारी वर्षा भएको बताएका छन्। 2079, 2081 र 2082 असोजमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो। यसपटक एल निनोको प्रभावले पनि वर्षाको ढाँचामा परिवर्तन आउन सक्ने मौसमविदहरूको अनुमान छ। एल निनोका कारण विश्वभर तापक्रम वृद्धि, वर्षाको ढाँचामा परिवर्तन, खडेरी बाढ़ी र डढेलोको जोखिम बढ़ने अनुमान गरिएको छ। विश्व मौसम संगठन WMOका अनुसार अहिले एल निनो बलियो बन्दै गएको छ र आगामी महिनामा अझ तीव्र हुने सम्भावना छ। सेप्टेम्बर नोभेम्बरमा यसको प्रभाव बढ़दै जाने र वर्षा तथा तापक्रमको ढाँचामा विश्वका विभिन्न क्षेत्रमा परिवर्तन ल्याउन सक्ने WMOले जनाएको छ। एल निनो फेब्रुअरी 2027 कायम रहने सम्भावना रहेको पनि WMOको पछिल्लो आकलन छ।
4: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: नवम्बरमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ओहो जेठा, बजार हिँड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छेस त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नि किन्ने नि लाटा।
2: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। त्रिभुवन विश्वविद्यालयले पहिलो पटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गर्दै विद्यार्थीलाई आफूलाई पाएक पर्ने केन्द्र चयन गर्न पाउने व्यवस्था गरेको छ। एमफिल, विद्यावारिधि र गोल्ड मेडलिस्ट विद्यार्थीका लागि भने बागमती प्रदेश केन्द्र तोकिएको छ भने अन्य योग्य विद्यार्थीले कार्तिक 12 गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। त्रिवी सभाले पूर्णता नपाउँदा ग्रेस लिस्ट पारित हुन नसके भने परीक्षा नियन्त्रण कार्यालयले आवेदन प्रक्रिया अघि बढ़ाएको छ। तर प्रदेशगत समारोह खर्चिलो र व्यवस्थापनमा कठिन हुन भन्दै आलोचना पनि भएको छ। कान्तिपुर कर्मी सुदीप कैनीको रिपोर्ट।
6: त्रिभुवन विश्वविद्यालयले पहिलो पटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ। त्रिवी कार्यकारी परिषदले सातवटै प्रदेशमा विद्यार्थी दीक्षित गर्ने निर्णय गरेसँगै परीक्षा नियन्त्रण कार्यालयले प्रक्रिया अघि बढ़ाएको छ। कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीसँग अनलाइन आवेदन माग गरेको छ। विद्यार्थीलाई प्रदेशगत रूपमा दीक्षान्त समारोह केन्द्र छनौट गर्ने व्यवस्था गरिएको छ। त्रिवीका प्रवक्ता नवीन्द्र भण्डारीले प्रदेश स्तरमा दीक्षान्त कार्यक्रम गर्ने निर्णय कार्यकारी परिषदबाट भएको र सोही अनुसार विद्यार्थीबाट आवेदन माग गरिएको जनाए। विद्यार्थीले आवेदन दिँदा जुन प्रदेशको केन्द्र रोज्छन् त्यही आयोजना हुने दीक्षान्त कार्यक्रममा सहभागी हुन पाउनेछन्। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी सातै प्रदेशमा दीक्षान्त केन्द्र तय गरिएको छ। एमफिल, विद्यावारिधि, पीएचडी तथा सर्वोत्कृष्ट गोल्ड मेडलिस्ट नतिजा प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेश केन्द्र तोकिएको छ। अन्य विद्यार्थीले आफूलाई पाएक पर्ने प्रदेशको दीक्षान्त समारोहमा सहभागी हुने गरी केन्द्र छनौट गर्न सक्ने व्यवस्था गरिएको हो। गत वर्षसम्म देशभरिका विद्यार्थीले काठमाण्डुमा हुने दीक्षान्त समारोहमा सहभागी हुनुपर्ने बाध्यता थियो। त्रिवीबाट प्रत्येक वर्ष करिब 80,000 विद्यार्थीले स्नातकदेखि विद्यावारिधिसम्मको तह पूरा गर्ने गरेका छन्। ती मध्ये करिब 20,000 विद्यार्थी दीक्षान्त कार्यक्रममा सहभागी हुँदै आएका छन्। पुस मसान्तसम्म दीक्षान्त कार्यक्रम गरिसक्नुपर्ने व्यवस्था छ, तर त्रिवी सभाले पूर्णता नपाएकाले यस वर्ष दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट पारित हुन सकेको छैन। गत वैशाखमा उपकुलपति सहित सभाका सदस्यलाई पनि सरकारले अध्यादेश मार्फत पदमुक्त गरेको थियो। उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्त भए पनि सभाका सदस्य मनोनित नहुँदा असोजको पहिलो सातासम्म त्रिवीको चालू आर्थिक वर्षको बजेट समेत पास हुन सकेको छैन। दीक्षित हुने विद्यार्थीको विवरण पनि सभाबाट पारित हुन रोकिएको छ। ग्रेस लिस्ट पारित नहुँदा परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीहरूका लागि अनलाइन आवेदन फारम खुला गरेको छ। जिल्ला वर्षमा ग्रेस लिस्टमा समावेश विद्यार्थीबाट आवेदन माग गर्ने अभ्यास थियो। आगामी कार्तिक 12 गतेसम्म आवेदन दिन सकिने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। प्रदेशगत रूपमा दीक्षान्त समारोह गर्दा खर्चिलो र झन्झटिलो हुने ठानिएको छ। दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सहित 52 जना सभा सदस्यको उपस्थितिमा विद्यार्थी दीक्षित हुने गरेका छन्। प्रत्येक प्रदेशमा कुलपति सहित सबै सभा सदस्य पुगेर दीक्षान्त समारोह गर्न कठिनाई हुने प्राध्यापकहरू बताउँछन्। मूल दीक्षान्त समारोह काठमाण्डुमै गर्ने र अन्य प्रदेशमा दीक्षान्त कार्यक्रम गरी प्रमाणपत्र वितरण गराउँदा उपयुक्त हुने उनीहरू उनीहरूको सुझाव छ। दीक्षान्त समारोहमा सहभागी हुनका लागि 1 असार 2082 31 जेठ 2083 सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका र सोही अवधिभित्र विद्यावारिधि पीएचडी तह पूरा गरेका विद्यार्थी योग्य हुने कार्यालयले जनाएको छ। इच्छुक विद्यार्थीले त्रिवीको परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार शुल्क निर्धारण गरिएको छ। स्नातक तहका लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क 3,000 रूपियाँ तोकिएको छ। स्नातकोत्तर तथा एमफिलका लागि 3,500 र विद्यावारिधिका लागि 4,000 रूपियाँ शुल्क तोकिएको छ। त्यसबाहेक प्रत्येक तहका विद्यार्थीले धरौटी बापत 2,500 रूपियाँ राखी गाउन स्कार्फ प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। गाउन र स्कार्फ फिर्ता गर्दा 500 रूपियाँ मर्मत सम्हार शुल्क कट्टा गरी बाँकी धरौटी रकम आवेदकको बैंक खातामा फिर्ता गरिने कार्यालयले जनाएको छ। समारोहमा विद्यार्थीले बढ़ीमा 2 जनासम्म अभिभावक सहभागी गराउन सक्नेछन्। प्रत्येकका लागि प्रति अभिभावक 400 रूपियाँ शुल्क तोकिएको छ। त्रिवीको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप 500 रूपियाँ शुल्क बुझाउनु पर्ने कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। आवेदन शुल्क नेपाल बैंक लिमिटेड वा ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिङ मार्फत मात्र दाखिला गर्न सकिनेछ। आवेदन दिँदा सेतो पृष्ठभूमि भएको एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्रको स्क्यान कपी र ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी सुदीप कैनीका साथमा दीपशिखा रेग्मी। जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि राउतको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका हुन्। 150 केन्द्रीय सदस्य मध्ये अब 100 पदमा प्रत्यक्ष निर्वाचन हुनेछ। असोज 9 र 10 गते वीरगंजमा हुने दोस्रो महाधिवेशनबाट कम्तीमा 33% युवा र पुरूष हुने गरी विधान मस्यौदा तयार गरिएको राउतले बताए। महाधिवेशनले अध्यक्ष 1, उपाध्यक्ष 7, महासचिव 1, उपमहासचिव 1, सचिव 7 सहित 17 पदाधिकारी भएको 151 सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। जनमतले बुधबार मतदाता नामावली प्रकाशन र 1 असोजमा उम्मेद्वारको मनोनयन गर्ने कार्यतालिका छ। 10 असोजमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष बाहेक पदाधिकारी सहित 100 सदस्यका लागि मतदान हुनेछ। 28 चैत 2077 जनकपुरको बरहाविघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो। त्यसबेला राउत अध्यक्षमा निर्वाचित भएका थिए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: ओहो जेठा, बजार हिँड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुराँस छाप जस्ता पाता नि किन्ने नि लाटा।
2: कहाँ काका, हुलास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत सवारी चालक अनुमति पत्र छपाई शुरू गरेको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाईको समस्या समाधान गर्न साउन 1 गतेदेखि नयाँ प्रणाली लागू गरेको हो। प्रणालीमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने र लाइसेन्स छपाएपछि हुलाक मार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,081 लाइसेन्स छपाई गरी वितरणका लागि पठाइएको छ। सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफै लाइसेन्स छपाई गर्न सक्ने व्यवस्था गरिएको छ। सोही अनुसार मधेसपछि लुम्बिनी प्रदेशले पनि लाइसेन्स छपाई शुरू गरेको विभागले जनाएको छ।
6: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको वास्तविक संख्या ट्रम्प प्रशासनले लुकाएको वाशिङटन पोस्टले जनाएको छ. समाचारमा नाम नछाप्ने शर्तमा 5 अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युद्धमा कम्तीमा 22 सैनिकको मृत्यु भएको उल्लेख छ. तर अमेरिकी रक्षा विभागले अहिलेसम्म 18 सैनिकको मृत्यु भएको मात्रै स्वीकार गरेको छ. एक अज्ञात अधिकारीका अनुसार विवरणमा नराखिएका सैनिक मध्य पूर्वमा खटिए पनि प्रत्यक्ष रूपमा युद्धमा संलग्न थिएनन्. यता अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
3: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852165580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा चेलोसमा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
9: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
3: र 9819324375।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीमा बेपत्ता भएका बीमितका परिवारले 12 वर्ष कुर्नु नपर्ने बाढ़ी प्रभावितहरू बसेको होल्डिङ सेन्टरमा खानेपानीकै अभाव, झाडा पखाला लगायतका रोगबाट बस्नको लागि खानेपानी र खानेकुरामा ध्यान दिनुपर्ने,
1: निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने।
0: राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्रालयद्वारा जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना। भोटेकोशी बाढ़ीमा परिज्यान गुमाउनेहरूमध्ये हालसम्म 1414 जनाको शव फेला। राजधानी लगायतका क्षेत्रमा अहिले पनि वर्षा। मधेस बाहेकका सबै प्रदेशमा राति चट्याङसहित वर्षाको सम्भावना।
2: कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भूवाका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ।
0: र जापानमा चलिरहेको 19 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढ़ीले सिकाएको पहिलो पाठ भनेकै विपद व्यवस्थापनका लागि पहिलो प्रतिकार्य स्थानीय समूह र स्थानीय सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ़छ। संघीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: रसुवा बाढ़ीमा बेपत्ता भएका बीमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनीबीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 वटा दावी गरेको जनाएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगा खोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ेको। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
1: भोटेकोशी बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ, अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ, शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
4: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पछि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संघ संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीति कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्रमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनसँग बताउनुभयो।
2: आज राति कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भुवाका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पछिको कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
4: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1,451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1,292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1,286 र आफन्तका 1,997 गरी कुल 3,283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजेसम्मको अपडेट अनुसार सब फेला परेको जम्मा संख्या 1,451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू शनाखत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यसै गरेर अहिले पनि हिजो जस्तै 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी पनि छ र अब यो घटना घटेको पनि गरेको 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोज उद्धार व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई निरन्तर दिने
5: यसको एक्जिट स्ट्राटेजी के हुने भन्ने विषयमा आज कमान्ड पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ निरन्तरता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ के अरे मनसुख पूर्वतारी पत्रकार कमान्ड पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म निरन्तर रूपमा चाहिँ खडिराख्नु भएको थियो। अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
4: पहिचान नभएका 1,362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
6: भोटेकोशीको बाढीपछिको चाहिँ जुन चन्दनको खेती भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
4: देशभर डेंगू संक्रमितको संख्या 5,238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5,238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुस 17 देखि 2083 भाद्र 30 गते जनवरी 1 देखि सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विष्णु संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमीफाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पछि मंगलबार हुनेछ।
0: बालबालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने?
7: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदद गरेको छौ।
0: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्यास्तो फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी
10: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चण्डिका तामाङको भनाइ छ।
12: त्यो रातमा नुन, तेल, चामल अनि दाल हामीले संख्याको आधारमा दिन सके छैन। घरतुरीको हिसाबले दियो, छ महिनासम्म अब पुनः सञ्चालनमा आउला जस्तो हामीले लागेन भनेर छ महिनासम्मको लागि चाहिँ राहत अब जसो तसो पुर्याउने भन्ने योजना चाहिँ बनाएका छौँ। मनागे खेती चाहिँ हाम्रो पालिकामा 202 हो। यो 39 दिनमा एकमुष्ट घेवा गर्ने अन्तिम नेभर जलाउने कार्यक्रम पनि बनाएका छौँ पालिकाले। काशीय खर्च भनेर 50,000 चाहिँ सुकाउने योजना बनाएको। सेवा हुनु भएका ट्रिटमेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 दरले सुत्केरी खर्च पनि दिने योजना बनाएका छौँ हामीले।
11: आमा छोतिङमो गाउँपालिका रसुवाका उपाध्यक्ष चण्डिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाई छ। तपाईले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
7: ईश्वर प्रदत्त चीज भनेको काख हो। त्यसैले काख नानीलाई ठूलो भएपछि अँगालो हार्ने, उसलाई साथ दिने र भन्ने हामी छ भन्ना साथ उसको मानसिक ठूलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ, किनभने ऊ आमाबाट बिछोड भइरहेको होला, परिवारबाट अथवा घरबाट उसको परिचित वातावरणबाट टाढा भइरहेको हुन्छ, त्यस कारण उसमा डर त्रास बढी हुन्छ। त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ।
11: बाल मुटुरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत, तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाइ छ।
13: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्ने संक्रमणहरू हुन सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ, त्यो पशाखाहरूमा चाहिँ खोप पर्चा उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ, छैन भने पशुपालन विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशुपालन शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ। खोरेत, भ्यागुते, चरचरे, पड्के, किराको टोकाइबाट सरी लम्पी स्किन रोगहरू, यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ। अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ। त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई, पशु चिकित्सकहरूलाई, भेट्ने डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना संग्रहण गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छ, त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको एकीकृत पहिचान चाहिँ गर्न सकिन्छ र पशु अनुसार उपचारहरू गर्नुपर्ने हुन्छ।
11: बाढ़ी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
14: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने हो, बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रू 5,700 मा, साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सर सल्लाह हो दुईजनाको?
17: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
16: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराबकी आइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
14: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
0: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दा रहेछ?
14: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो, चाउचाउ, बिस्कुट, फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो, जसले गर्दा बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो, तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिर पनि जोड दिउँ भन्ने खालको पहिरवी हुन थालिसकेको छ। बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। अझै पनि रात गाउँतिर उठिरहेछ, अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ। यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने, अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि, अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनुभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्। हामी सिजप, जेसिवाईसीएन, हामी अरू पिस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ। कारितास जर्मनीले त्यहाँ रसियामा काम पनि गरिरहेछौँ। हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देख्यौँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु। यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ। हाम्रा चाहिँ नीति, हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन्, यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने हामी त भन्ने पनि गरेका छौँ। हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट, तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ। अब जेसिवाईसीएनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले। सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि यो सबै हामी सबैले सोच्नु पर्यो। यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण, हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर, मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु, तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु। अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो। अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ, किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिनको तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कूलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँस बेलुका त्यही याद आइराख्छ चाहिँ, त्यसले पनि अनि खान मन नलाग्ने, चिन्ता हुने, डर आउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्। तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट, पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट, पोषण मैत्री शासनको दृष्टिकोणबाट, अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन, कोही बचेका बालबालिकाहरूको पनि, अभिभावकहरूको पनि आफ्ना छोरा त छैन नि त, सबै गुमिया छ नि त। अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो। राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि। त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, खेतीपातीहरू चाहिँ सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि, नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ, यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो। त्यसरी मान्छेले चाहिँ नि यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन्, अब तिमीले दुःख पाएछौ, मेरो घर बस, काम गर, मैले तिमीलाई लान्छु, पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुन सक्छ। अब ठिकै छ, अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ, अब तिमीले बाबुआमा पनि गयो यसो, ल ठिकै छ, ल म होइन बरु मसँग बिहा गर भनेर फकाइफुलाइ गरेर बाल विवाह पनि हुनसक्छ। हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न कुनै किसिम हिसाबले बालमैत्री स्थानीय शासनको दृष्टिकोणबाट चाहिँ त्यसपछि गएर बाल बालबालिकाको पोषणको कुरासँग यो चाहिँ समग्रमा जोडिन्छ यो विषय. यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू उनीहरूको दिगोपनाको कुराहरू गर्नुपर्छ. र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङ भित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ, के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनोविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो. र फकाउने नाममा एकैछिनलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जङ्क फुड लिएर गएर कुरकुरे लिएर गएर बाँडेको पनि देखियो हेर्नुहोस्.
0: सिजवका अध्यक्ष तिलोत्तम पौडेललाई धन्यवाद. हाम्रो पालो आजलाई यति नै.
19: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422267।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीम गदाईली।
7: सम्पर्क 0291400084 र 9804548027। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062। कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803992089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
0: आयो सबको घर घरमा आयो।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: नमस्कार है वडा अध्यक्ष ज्यू।
16: नमस्ते, नमस्ते, के भन्नु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
15: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295606079 र मोबाइल नम्बर 9842287076।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
23: ओहो लु नमस्कार है सर।
24: ओहो लु नमस्कार है सर। नमस्कार,
23: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
24: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
1: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
1: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39 444
1: र 0295901155।
3: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल असोज 5 गते सोमबार भाद्र शुक्ल दशमी 21 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: निजामती कर्मचारीलाई सुविधा दिएर अवकाशको प्रस्ताव। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत। बोटेको सिबाड़ीमा बेपत्ताहरू जीवितै भेटिने आशा कम। मधेसमा फेरि अशान्ति मच्याउने चलखेल र कार्यदलबाट गलेनन् ओली लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको भक्तपुर जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिने शीर्षकको शुभ समाचार।
0: भक्तपुर नगरपालिकाले समाजवादी नीति अनुसार नागरिकको जन्मदेखि मृत्युसम्मका सामाजिक आवश्यकतामा स्थानीय सरकारको जिम्मेवारी हुने अवधारणा रहेको भन्दै यसलाई व्यवहारमा उतार्न ज्येष्ठ नागरिकको हेरचाह संरक्षण र सम्मानका लागि खोप आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। नगरपालिकाले शिशु स्याहारदेखि कलेजसम्म संचालनमा ल्याइसकेको स्वास्थ्यका लागि खोप अस्पताल संचालन भइसकेको र अब ज्येष्ठ नागरिकको स्याहार तथा हेरचाहका लागि आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। भक्तपुर नगरपालिका छ अन्चा पुखु पोखरी परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको खोप आधार निकेतनको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बेजुक्षेले आइतबार उद्घाटन गर्नुभयो। आधार निकेतन औपचारिक रूपमा संचालनमा आउँदैछ। आधार निकेतनमा बस्नका लागि हालसम्म 20 ज्येष्ठ नागरिकले नाम दर्ता गराइसकेको कार्यक्रममा जनाइयो। त्यसमा भक्तपुर नगरपालिका वड़ा नम्बर 1-10 रहेको कार्यक्रममा बताइएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय निजामती सेवा विधेयकको मसौदामा एकपटकका लागि कर्मचारीको 30 सेवा अवधि वा 55 उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 पुगेका तर 30 सेवा अवधि नपुगेका कर्मचारीलाई साबिककै व्यवस्था अनुसार 58 सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको हो। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वा उमेर 55 कायम हुँदा 55 उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले 55 उमेर भएका कर्मचारीलाई अवकाशमा पठाउँदा 3 थप गरेर 58 सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, एकपटकका लागि 30 सेवा अवधि पूरा गरेका वा 55 अवकाश हुने कर्मचारीले 58 सुविधा पाउने भएकाले कर्मचारीलाई मर्का पर्दैन। हालको निजामती सेवा ऐनमा पनि कर्मचारीको उमेर 58 पुगेमा अवकाशको व्यवस्था छ। प्रस्तावित विधेयकको मसौदामा निजामती कर्मचारीलाई एकपटकका लागि 30 सेवा अवधिमा वा 55 उमेर हदमा अवकाश हुने र त्यसपछि अवकाशको उमेर 60 कायम हुने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। मन्त्रालयले विधेयकको मस्यौदा अहिले परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ। नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेले निजामती सेवा ऐन 2049 नै सम्बन्धित कर्मचारीको मंजूरी बिना सेवा सुविधाको हकमा ऐन संशोधन गरी सुविधा घटाउन नमिल्ने उल्लेख भएको बताउनुभयो। त्यस्तै निजामती सेवा ऐनको परिच्छेद 8 को दफा 58 कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब उपतान निर्मित भरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन पनि गरिने छैन भनी व्यवस्था गरिएको छ। अहिले आम कर्मचारी वित्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने समेत जनाइएको छ। सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सामान्यत असोज लागेसँगै वर्षाको क्रम घट्दै जाने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिन्छ, तर यसपालि मनसून सकिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखिएको छ। बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली, पश्चिमी वायुमण्डलीय प्रणाली र भारतको उत्तर पश्चिमी क्षेत्रमा मनसून बाहिरिएसँगै विकसित हुने सुक्खा हावाको सम्भावित अन्तर्क्रियाले नेपालमा ठूलो पानी पर्ने सम्भावना देखिएको हो। असोज 8 देखि 12 गतेसम्म अवधि अहिले मौसमविदहरूको विशेष निगरानीमा छ। विभिन्न मौसम पूर्वानुमान मोडलहरूले यो अवधिमा नेपालका धेरै भूभागमा ठूलो पानी पर्ने देखाएको छ। केही मोडलले त निश्चित स्थानमा 400 मिलिमिटर भन्दा बढ़ी र अधिकतम 741 मिलिमिटर सम्म वर्षा हुन सक्ने सम्भावना देखाएको मौसमविदहरूको प्रारम्भिक आकलन छ। 200 मिलिमिटर भन्दा बढ़ी वर्षालाई मौसम विज्ञान विभागले अति भारी वर्षाका रूपमा वर्गीकृत गर्ने गरेको छ। यद्यपि यी प्रारम्भिक अनुमान हुन्। उनीहरूका अनुसार बंगालको खाड़ीमा विकसित भइरहेको प्रणाली अझै आफ्नो दिशा र शक्ति परिवर्तन गर्न सक्ने सम्भावना छ। चक्रवातमा परिणत हुने वा नहुने भए पनि त्यसको मार्ग कस्तो हुने र नेपाल प्रवेश गर्दा त्यसको प्रभाव कति बाँकी रहने भन्ने कुरा आगामी केही दिनको मौसमी विकास क्रमले निर्धारण गर्नेछ। यो खबर सँगै पश्चिम नेपालमा बढ़ी वर्षाको सम्भावना उपशीर्षकमा खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक अनुमानमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा र पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौँ क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढ़ी प्रभाव पर्न सक्ने प्रारम्भिक संकेत रहेको उहाँले बताउनुभयो। आत्याउ, सावधानी अपनाऊ र सजग रहौं मौसमविद उपाध्यायको भनाई। मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निहाल्नुपर्ने बताउनुभयो। उहाँका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडलले असोज 8 देखि 11 गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन्। उपाध्यायको अनुसार असोज 10 गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: बारीपछि कटान स्थानीय भन्छन् अब कहाँ जाउँ शीर्षकमा खबर छ। भोटेकोसि बारीको पीड़ा बिर्सन नपाउँदै नुवाकोटको दर्शनटार र तारूकाका बासिन्दामा अर्को त्रास फैलिएको छ। त्रिशुलीको कटान बारीबाट बचेका घरखेत पनि कटानका कारण कतै विलीन हुने त होइनन् भन्ने त्रासमा त्यहाँका बासिन्दा छन्। त्यसैकारण उनीहरूको प्रश्न छ अब कहाँ जाउँ। 3 साता अघि भोटेकोसी हुँदै त्रिशुलीमा बाढ़ी आयो, हजारौंको ज्यान गयो, अरबौंका भौतिक संरचना क्षणभरमा ध्वस्त भए। बाढ़ीको पीड़ा बिर्सन नपाउँदै त्रिशुली नदीले नुवाकोटको दर्शन टार र तारूकका बेसीमा तीव्र कटान गरिरहेको छ। निरन्तरको कटानले स्थानीय दिनरात त्रासमा बाँच्न बाध्य छन्। त्रिशुलीले तारकेश्वर गाउँपालिका 2 र 4 वडामा निरन्तर कटान गरिरहेको स्थानीय बताउँछन्। बाढ़ीबाट पीड़ित मानवीय बस्ती समेत जोखिममा परेका छन्। स्थानीयका अनुसार दर्शन टार, सुहारा, खैरेनी, तारूघाट, माझी गाउँ, पिल मटार गाउँ कटानका कारण जोखिममा परेका छन्। तारकेश्वर सार दर्शन टारका 11 घर पूर्ण रूपमा क्षति पुगेको र 29 घर जोखिममा रहेको वडा अध्यक्ष हरि पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बाढ़ीले 300 रोपनी खेतीयोग्य जमीन समेत कटान गरिसकेको छ। त्यस्तै तारकेश्वर 2, तारुका घाट, माझी गाउँ र पिल मटार गाउँमा बाढ़ीले कटान गर्दा 37 घर जोखिममा परेका छन्। दुवै वडाका बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाई छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका 4 बस पार्क स्थित पूर्वी भेग पनि त्रिशुली नदीको बाढ़ीले कटान गर्दा जोखिममा परेको छ। घर पसल तथा व्यावसायिक भवन रहेका जमीन कटान हुन थालेपछि स्थानीय चिन्तित छन्। रसुवागढ़ी हुँदै भोटेकोशीबाट त्रिशुली नदीमा भदौ 10 गते आएको प्रलयकारी बाढ़ीपछि त्रिशुली नदीको भाव बढ़ेर तारकेश्वर गापाको दर्शनटार र तारूका क्षेत्रमा कटान तीव्र हुँदै गएको छ। त्रिशुली नदीले दर्शनटार र तारूक बेसी क्षेत्रमा निरन्तर तीव्र कटान गरिरहेको छ। विदुर नगरपालिका 4 बस पार्कको पूर्वी भेगमा समेत घर पसल र व्यावसायिक संरचना जोखिममा छन्।
0: भोटेकोशी बाढ़ी छैन जीवितै उद्धारको आशा शीर्षकमा मध्याह दैनिकमा खबर छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्रबाट 24 जनाको शव निकालिएको छ। जलविद्युत करिडोरका सुरुङमा खोजी कार्य चलिरहँदा 3 सातासम्म परिवारले जीवितै उद्धारको झिनो आशा राखेका थिए, तर अब त्यस्तो सम्भाव्य क्षेत्र करिब करिब सकिएको छ। भोटेकोशी विनाशकारी बाढ़ी आएको 25 दिनपछि उद्धारकर्मीको ध्यान शव खोजी र उत्खननमा केन्द्रित हुन थालेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीपछि माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए। आयोजनाका अनुसार बाढ़ी आउनु अघि त्यहाँ 1,433 जना कामदार कार्यरत थिए। तीमध्ये 936 जना सम्पर्कमा आएका छन् भने 492 जना अझै सम्पर्कविहीन रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार माथिल्लो त्रिशुली 1 सुरुङभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अंग तथा शव निकाल्ने काम भइरहेको छ। त्रिशुली 3 एको सुरुङ तथा पावर हाउस क्षेत्रमा समेत खोजी जारी छ। त्रिशुली 3 बीमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्जाभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
2: भोटेकोशी बाढ़ी क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ी क्षेत्र विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी 10 अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात संचालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 10 अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा संचालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अवरात्र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेपालीले दशैं लगायतका चाढ़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल संचालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा स्थायी रूपमा भए पनि मुख्य सड़कमा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात संचालन गर्ने समेत बताउनु भएको छ। दशैं लगायत चाढ़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल संचालनमा ल्याइने तीव्र प्रयास भइरहेको छ। बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि जगको काम भइरहेको छ भने स्याप्रुवेशीमा बेलीब्रिज निर्माणका लागि डिजाइनको काम शुरू भएको छ। स्याप्रुवेशी चिलिमे र माथिल्लो स्याप्रुवेशीमा बेलीब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने विश्वास समेत गरिएको छ। भोटेकोशी बाढ़ी क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: चार महिना लामो रस्साकसी विवाद र ध्रुवीकरणपछि नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सर्वसम्मत प्रतिवेदन सचिवालयमा बुझाएको छ। कार्यदलभित्र नेतृत्व पुनर्गठनको विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा तयार भएका प्रतिवेदनलाई मिलाएर साझा प्रतिवेदन तयार पारिएको हो। यद्यपि नेतृत्व पुनर्गठनको बहस भने टुंगिएको छैन। एमाले गत जेठ 10 गठन गरेको संगठन पुनर्गठन तथा निर्वाचन सम्बन्धी समीक्षा कार्यदलले ढिला गरी भदौ अन्तिमतिर मात्रै प्रतिवेदन छलफलमा ल्याएको थियो। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिएपछि विवाद शुरू भएको थियो। सातवटै प्रदेश उपत्यका र जनवर्गीय संगठन समेत गरी 13 समूहबाट आएका सुझावका आधारमा नेतृत्व परिवर्तन गर्नुपर्ने पोखरेलले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेका थिए। तर कार्यदल संयोजक बादलले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन तयार पारी दुई प्रतिवेदनमा सहमति जुटाउन गत भदौ 29 काभ्रेको बलथलीमा कार्यदलको आकस्मिक आवासीय बैठक बसेको थियो। त्यहाँ पनि सहमति नजुटेपछि बादल उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन समायोजन गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो। एमाले पुनर्गठन विवाद अब केन्द्रीय कमिटिमा कार्यदलबाट गलेनन् ओली शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा खबर छ। प्रतिनिधि सभा चुनावमा पाखा लागेका मधेस केन्द्रित नौदलले शनिबार वीरगंजमा संयुक्त कार्यक्रम गरे। जसपा अध्यक्ष उपेन्द्र यादवले छठपछि मधेसमा वार्की पार्कको आन्दोलनका लागि तयार रहन आग्रह गरे। मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एकपटक लड्ने बेला भइसकेको छ। यादवले भने त्यसका लागि सबैजना तयार रहनुहोला किनभने अधिकार कसैले किस्तीमा सजाएर दिँदैन, अधिकार लडेरै लिनुपर्छ। उनले भने सही कार्यक्रममा आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले राष्ट्रपाका वरिष्ठ नेता बालिन शाह नेतृत्वको सरकारले 6 मधेसका गाउँठाउँका लागि के कस्ता काम गरे भनेर विचार गर्न मधेसी जनतालाई आग्रह गरेका छन्। जब जब देशमा संकट परेको छ मधेसले उठेर सघाएको छ। आज फेरि देश संकट र अन्धकारतर्फ बढ़ेको छ, यसका लागि हामी सबै एकजुट हुन आवश्यक छ, शाहले भने। चुनावमा पराजित मधेस केन्द्रित दल मात्र होइन सत्तासीन राष्ट्रपतिका नेता अमरेश सिंहले समेत छठपछि मधेसमा आन्दोलन हुने चेतावनी नेतृत्वलाई बारम्बार दिइरहेका छन्। विपक्षी नेकपाका अध्यक्ष प्रचण्डले पनि केही साता अघि मधेसमा भएको कार्यक्रममा राष्ट्रपा सरकार मधेस विरोधी भएको भन्दै आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए। विपक्षी चुनाव हारेका मात्र होइन सत्तापक्षीय सांसदकै यी चेतावनीपूर्ण भाषण र बोलीले मधेसलाई फेरि अशान्त बनाउन खोजिएको देखिन्छ। जातीय साम्प्रदायिक तथा सामाजिक विभाजनका रेखाहरूबाट माथि उठी देशमा स्थायित्व निर्माणका लागि दुई तिहाईको सरकार निर्माण गर्न अग्रणी भूमिका निर्वाह गरेका मधेसका मतदातालाई धर्म जात र अधिकारको नाउँमा लड़ाउने र आन्दोलनका लागि उक्साउन प्राय सबै राजनैतिक दलहरू सक्रिय देखिएको त्यहाँका समाजसेवीहरू बताउँछन्। सरकार मधेसी जनता विरोधी रहेको महसुस गरेकै कारणले राष्ट्रपाकी सांसदहरू सरकारको विरोधमा लागेका छन्। चाँडै मधेसी जनता सरकारको विरोधमा उत्रिनेछ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्। त्यस्तै राष्ट्रपाकी सांसद अमरेश सिंहले पनि समाज जोड्न, जनताको कुरा सुन्न र मधेसको आर्थिक तथा सामाजिक विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन मेची महाकाली पदयात्रा गर्दैछु भनेका छन्। मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: विशेष अदालतमा दायर भएका 175 मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी 56 छन्। यी मुद्दामा 397 जनालाई प्रतिवादी बनाइएको छ। उनीहरू विरूद्ध 5,07,29,18,820 रूपियाँ बिगो माग दावी गरिएको छ। सार्वजनिक निकायमा हुने अनियमितता र पदको दुरूपयोग र भ्रष्टाचारका घटनामाथि अनुसन्धान गर्दै अख्तियार